0: दिन सक्छ। परिस्थिति बस आफन्तबाट टाढिनु पर्दछ। व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था पनि आउनेछ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च बढ़ी हुनेछ। अवसरका लागि कड़ा परिश्रम पनि गर्नुपर्नेछ। देश विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ, तर छर छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा पनि अलमल हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूको लागि आज मेहनतले भविष्यमा नाम प्रतिष्ठा दिलाउन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनु पर्ने परिस्थिति पनि आज आउनेछ। राम्रै आमदानी भए पनि परिस्थितिले खर्च बढ़ाउनेछ। सामान्य काममा पनि दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। पछिका लागि गरिएको लगानी भने निकै फाइदा हुनेछ। पाँचौं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि आज कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मेहनतले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूको लागि आज आश्वासन बाँड्नेहरूले तपाईँलाई झुक्क्याउन सक्छन्। अवसर प्राप्त भए पनि तत्काल प्रतिफल भने हात लाग्ने छैन। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति पनि आज तपाईँलाई रहनेछ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। मान्यजनको सहयोगले तत्काललाई अन्यल भने टर्न सक्छ। रोकिएका काम भने दोहोर्याएर गर्नुपर्नेछ। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। अब सातौं राशि तुला राशि। आज तपाईँको स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त हुने छैन। काम बिग्रने भएले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ने दिन रहेको छ। स्वास्थ्यका लागि आहार विहारमा निकै ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छन्। आलोचकहरू बढ्नेछन्। वाद विवादले समस्या निम्तन सक्छ। लेनदेनमा पनि तपाईँलाई आज समस्या हुन सक्छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आज साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाउनुहुनेछ। आमदानी बढ़ाउने काम शुरू गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रिय भेट हुनुका साथै विशेष उपहार पनि प्राप्त हुने दिन रहेको छ। प्रेम र मित्रताको बन्धन कसिनेछ, तर आज टाढाको यात्रामा भने ध्यान दिनुपर्नेछ। अब नवौं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूका लागि आज प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। भौतिक साधन जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्। धनमालको सुरक्षामा निकै ध्यान दिनुहोला। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि आज स्वास्थ्यले साथ नदिने देखिन्छ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। परिस्थिति अनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। अध्ययनमा समय दिन सकिने छैन। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। प्रत्यक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्ने देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूका लागि आज परिस्थिति सोचे जस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले पनि तपाईँलाई सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तक समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्तिनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले तपाईँलाई दिनभर तनाव दिनेछ। अब अन्तिममा मीन राशि। मीन राशि हुने व्यक्तिहरूको लागि आज कर्मयोगले नयाँ मोड लिनेछ भने पुरूषार्थी काम गर्दै नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय रहेको छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धी पछि हट्नेछन्। अग्र तथा सहयोगी जुट्नाले सोचेको काम पूरा हुनेछ। गरिएका कर्मको उचित फल प्राप्त हुनेछ। मेहनतको सफलताले नयाँ उचाइमा पुर्याउनेछ।
1: राशिफल बारेको जानकारी सँगै अब लागौ आजको साई सायद विशेष यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा चन्द्रमा मेष राशिमै रहनेछन्। त्यसैले पूर्ववाई कन्या दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर दक्षिण र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको धरणी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सक्खर गुड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको धरणी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिक रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला छ। शुभ लाभादी बेला बिहानमा 5:54 7:24 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 7:24 8:54 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रो काम, महत्वपूर्ण काम यसैकी गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:54 10:24 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा नगर्दा राम्रो हुनेछ। बिहानमा 10:24 11:55 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। मध्याहमा 11:55 दिनमा 1:25 रोग बेला रहनेछ। दिनमा 1:25 2:55 उद्योग बेला रहनेछ। दिनमा 2:55 4:25 चर बेला रहनेछ। दिनमा 4:25 साँझमा 5:56 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 5:56 7:25 अमृत बेला रहनेछ। साँझमा 7:25 8:55 काल बेला रहनेछ। राति 8:55 10:25 शुभ बेला रहनेछ। राति 10:55 11:55 रोग बेला रहनेछ। राति 11:55 1:25 उद्योग बेला रहनेछ। राति 1:25 2:54 चर बेला रहनेछ। राति 2:54 4:24 समय लाभ बेला रहनेछ भने राति 4:24 भोलि बिहानमा 5:54 समय फेरि अमृत बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय मध्याहमा 12:00 दिनमा 1:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: ओम जय जगदीश हरे।
7: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
8: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
7: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
9: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
7: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635, 98464483853।
10: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
11: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
10: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
11: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
10: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
11: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
10: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
12: समाचार, प्रत्येक गाउँ समाज र समुदायका समाचार।
13: अन्तर्राष्ट्रिय आदिवासी को हुन् भन्ने पाँचवटा क्राइटेरिया बनाएको,
14: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन। हामीले चाहिँ
15: भाषा, कला, साहित्य र राजनीति,
16: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
17: अवस्थामा, नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ, किनभने भाषामा
18: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
12: अर्थ, खेलकुद र विश्व जगतका गतिविधिहरू।
19: नेपाल सरकारले कृषिलाई चाहिँ अलिक बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको,
20: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद नकाटिनुपर्छ।
21: सफलता स्टूडियो टाइम।

नमस्कार, जहाज संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबरहरू अब विस्तारमा सुन्नुहोस्। अविरल वर्षाका कारण गत असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म 35 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरो लगायतका विपदमा परि मध्य प्रदेशमा 1 जना, बागमती प्रदेशमा 3 जना, गण्डकी प्रदेशमा 23 जना, लुम्बिनी प्रदेशमा 6 जना र गण्डकी कर्णाली प्रदेशमा 2 जना गरी 35 जनाको मृत्यु भएको हो। यसमध्ये धनुषामा 1 जना, मकमलपुरमा 1 जना, धादिङमा 1 जना, काभ्रेमा 1 जना, बागलुङमा 12 जना, मनाङमा 4 जना, मेग्दीमा 7 जना, पाल्पामा 5 जना, रोल्पामा 1 जना, डोल्पामा 1 जना, रूकुम पश्चिममा 1 जना रहेका छन्। बाढ़ी पहिरो लगायत विपदमा परि 15 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। साथै 2695 जनाको उद्धार गरिएको हामीलाई खबर प्राप्त भएको छ। अविरल वर्षासँगैको बाढ़ी पहिरो तथा डुबानबाट पछिल्लो समय भारी वर्षाका कारण देशभर 542 विपदका घटनामा परि 27 जनाको मृत्यु हुँदा गण्डकीमा सबैभन्दा ठूलो क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 8 देखि 11 असोजसम्म भएको विपदका घटनामा 4 बेपत्ता र 8 जना घाइते भएका छन्। गण्डकीमा 21 जनाको मृत्यु भएकोमा बागलुङमा 5 र 12 जनाको अकालमा ज्यान गएको छ। मनाङमा हिमाल आरोहणमा गएका अझै 12 जना बेपत्ता छन्। उनीहरूको खोजीको लागि गएको टोली बाक्लो हिमपातका कारण मंगलबार फर्किएको छ। बाढ़ी पहिरोले मंगलबार म्याग्दी र मनाङ जिल्लामा सबैभन्दा बढ़ी क्षति गरेको छ। गण्डकीका 11 जिल्लामा गरी 179 घरमा पूर्ण क्षति भएको छ भने 26 घरमा आंशिक क्षति भएको छ। सड़क पुल खानेपानी तथा अन्य भौतिक संरचनामा सबै ठूलो क्षति पुर्याइएको छ। देशभर बाढ़ी पहिरोका कारण 11 झोलुङ्गे पुल, 6 पक्खे पुल, 46 सड़क खण्ड अवरूद्ध भएको थियो। अवरूद्ध मध्ये अधिकांश प्रादेशिक सड़क पुनः सुचारू हुने क्रममा छन्। यसैबीच गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशभित्र बाढ़ी पहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका नागरिकका परिवारलाई प्रति व्यक्ति 1 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्री परिषदको बैठकले मृत्यु भएका नागरिकका परिवारलाई काजक्रिया खर्च बाबत थप 25,000 रूपियाँ पनि उपलब्ध गराउने निर्णय गरेको छ। घाइते नागरिकलाई उपचार खर्च बाबत 50,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। गण्डकी सरकारले गत महिना रसुवा भुटेपछि बाढ़ी प्रभावितलाई पनि उक्त सहयोग उपलब्ध गराएको थियो। साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 करोड़ रूपियाँ सहयोग गरेको थियो। गण्डकी सरकारले विपदमा परेका नागरिकको उद्धार, राहत, उपचार तथा पुनर्स्थापनालाई उच्च प्राथमिकता दिने पनि जनाएको छ। मन्त्री परिषद बैठकले बाढ़ी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचना तथा पूर्वाधारको पुनर्निर्माणका लागि सम्भव कम काम तत्काल शुरू गर्न र भएको क्षतिको पुनर्व विवरण 3 दिनभित्र संकलन गर्न मातहतका कार्यालयलाई निर्देशन समेत दिएको छ। यसैबीच मुख्यमन्त्री सुन्दराज पाण्डेले बागलुङ म्याग्दी पर्वत जिल्लाका प्रभावित क्षेत्रमा मंगलबार स्तरगत निरीक्षण गर्नुभएको छ। उहाँले बाढ़ी पहिरोबाट भएको जनधनको क्षति, सड़क तथा पुल लगायत भौतिक पूर्वाधारमा परेको असर र प्रभावित नागरिकको अवस्थाबारे स्थानीय नागरिक र स्थानीय जिल्ला स्थित सुरक्षा निकायसँग जानकारी लिनुभएको हो। बागलुङ र म्याग्दीमा मुख्यमन्त्रीको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक भएको थियो। बाढ़ीबाट भएको क्षति, हालको अवस्था तथा तत्काल गर्नुपर्ने कामका बारेमा छलफल भएको छ। मुख्यमन्त्री पाण्डेले बाढ़ी पहिरोबाट विस्थापित हाल बसिरहेको स्थान, खाद्यान्न, स्वास्थ्य लगायतको अवस्थाका बारेमा पनि विस्थापितहरूसँग जानकारी लिनुभयो। नागरिकको उद्धार, राहत, उपचार तथा पुनर्स्थापनालाई उच्च प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन फिल्डमै पुगेर समन्वय गरिएको उहाँले बताउनुभयो। मन्त्री पाण्डेले लोकमार्ग, कालीगण्डकी करिडोर, बेन जम्सुङ कोर्ला सड़क तथा बेसीसर मनाङ सड़क सञ्चालनमा ल्याउन संघीय सरकारसँग समन्वय गरिएको प्रदेश सरकारले जनाएको छ। चाडपर्वका बेला जाबाड़ी पहिरोको सड़क अवरूद्ध हुँदा स्थानीयलाई शास्ति हुने भएकोले वैकल्पिक व्यवस्था सम्भव भएको ठाउँमा तत्काल सड़क सुचारू गराउन प्रदेश मातहतका जिल्ला स्थित पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। विपदका कारण क्षतिग्रस्त सड़क तथा भौतिक पूर्वाधार सहयोग र सञ्चालनमा ल्याउने, विस्थापित नागरिकको पुनर्स्थापना गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले संघीय सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षसँग समन्वय र सहकार्य गरिरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्रीको व्यवस्थापनका लागि बागलुङ, मनाङ, म्याग्दी र पर्वतमा आवश्यकता अनुसार त्रिपाल, टेन्ट तथा स्वास्थ्य सामग्री पठाएको छ। त्यस्तै प्रदेशका 11 जिल्लाका विपद व्यवस्थापन समितिको कोषमा न्यूनतम 10 लाख रूपियाँ नगट्ने गरी बजेट व्यवस्था गरिएको छ भने प्रदेश विपद व्यवस्थापन कोषमा 10 करोड़ रूपियाँ मौजुदात रहेको प्रदेश सरकारले जनाएको छ।
मनाङ सदरमुकाम चामेमा बाढ़ी परेको कारण थुनिएको मर्स्याङ नदी खुलाउने काम थालिएको छ। चामे गाउँपालिका वडा नम्बर 4 र 5 बीचमा भएर बस्ने सो नदीमा पानी पर्दा पनि बढ़ी ग्रेगेन थुप्रिएको छ। तनी थुप्रिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ। यहाँ उपलब्ध एक्सकाभेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको छ। पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर डुबानमा परेका छन्। आइतबारदेखि थुनिएकोमा सोमबारदेखि पानी पर्न कम भइसके बाढ़ी आउन र नदीको प्रवाहमा कमी आएसँगै स्थानीयले भने राहत अनुभव गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सकेसम्म विस्फोटक पदार्थ प्रयोग नगरी नदीको बहाव खुलाउने प्रयास गर्ने जिल्ला सुरक्षा समितिको निर्णय छ। नदीको बहाव सहज बनाउन मंगलबार बिहानदेखि एक्सकाभेटर र डोजर सहित 3 मेसिन प्रचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। उहाँका अनुसार अविरल वर्षाका कारण आएको बाढ़ीमा लेदो हिलो र ग्रेगेन थुप्रिएर मर्स्याङ नदी आंशिक रूपमा थुनिएको हो। उहाँले भन्नुभयो नदीमा बाहिरबाट हेर्दा ताल जस्तो देखिए पनि त्यहाँ पानी भन्दा पनि ग्रेगेन छ। अब नदी खोलिएर थुनिएको पानीले बाढ़ी रूप लिएर तल्लो तटीय क्षेत्रमा नोक्सान गर्ने भन्ने सम्भावना नरहेको अनुभवलाई बताए। पौडेलले भने नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासी समेत नदी खुलाउने काममा हामी समेत जुटेका हुन्। ग्रेगेनका कारण सड़क भने अवरूद्ध नै छ। पारी 5 वडाको केही घरमा आवत जावतको समस्या छ। त्यसलाई सहज बनाउने प्रयास जारी छ। शनिबार र आइतबारको बाढ़ी पहिरोले चामे बजार क्षेत्रमा कम्तीमा 6 क्षति पुगेको छ। सोमबार नेपाली सेनाको प्राविधिक टोलीले ताल जमेको क्षेत्रको निरीक्षण गरी मंगलबार ब्लास्टिङ गर्ने भन्दै 4 सोही स्थानमा बसेका थिए। तर पानीको बहाव घटेको कारणले विस्फोट गर्ने निर्णय बदलिएको प्रशासनको भनाइ छ। घट्टे खोलामा

0: गण्डकी प्रदेशको निजामती प्रशासनको नेतृत्व पुनः फेरिएको छ। सरकारले गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गर्दै सहसचिवबाट नव पदोन्नति भएकी आवास श्रेष्ठ कर्णलाई गण्डकीको नयाँ प्रमुख सचिवमा प्रतिस्थापना गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले सहसचिव कर्णलाई सचिवमा बढ़ुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापना गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै गण्डकीमा कार्यरत प्रमुख सचिव बरालाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारी सुम्पिने कुराहरी टुङ्गो लगाएको छ। अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारीमा रहेका बराललाई सरकारले जेठ 25, 2083 गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाउने निर्णय गरेको थियो। त्यसपछि उनी जेठ 27, 2083 गण्डकी प्रदेशमा उपस्थित भई पदभार ग्रहण गरेका थिए। प्रदेशमा सरुवा भएको छोटो अवधिमै पुनः राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएसँगै बरालको जिम्मेवारी राजस्व सचिवबाट गण्डकी प्रदेशको प्रमुख सचिव हुँदै सतर्कता केन्द्र पुगेको हो। बराल सरुवा भई जान लागेको राष्ट्रिय सतर्कता केन्द्रमा केही समय अघि मात्रै सचिवको दरबन्दी संशोधन गरिएको थियो। यसअघि सतर्कता केन्द्रमा प्राविधिक तर्फको सचिव दरबन्दी रहँदै आएकोमा दरबन्दी मिलानका क्रममा त्यसलाई प्रशासन सेवातर्फ कायम गरिएको थियो। यसका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेको प्रशासन तर्फको सचिव दरबन्दीलाई प्राविधिक तर्फ लगेर सतर्कता प्राविधिक दरबन्दीलाई प्रशासन तर्फ गरिएको थियो। यता संहिता कार्यान्वयनसँगै गण्डकी प्रदेश सरकार स्थापना भए यता हालसम्म 13 विशिष्ट श्रेणीका अधिकृत सचिवहरूको प्रमुख सचिवको रूपमा प्रशासनिक नेतृत्व सम्हालिसकेका छन्। प्रदेशको पहिलो प्रमुख सचिवका रूपमा लक्ष्मण अर्यालले 2074 माघ 18 गतेदेखि 2075 असार 6 गतेसम्म सेवा शुरू गरेका थिए। अर्याल पछिको संख्यालामा अहिलेको भूबल बराल 13 प्रमुख सचिव हुनु भने नवागान्तुको आवास श्रेष्ठ कर्ण गण्डकीको 14 प्रमुख सचिव बनेकी छन्। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको बैंकबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 74 सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
2: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँच मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
3: के हेरेर टोलाए कि अहो, कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु।

0: सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120 9821 2714।
2: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
3: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रोसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या जतसिम बिस्या रोसै दे कार तब ख्योर्बे खैबै बैंक छो जर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छाना मुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरूप्रसाद बराल, मोबाइल नम्बर 98462-20127।
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
7: एकैछिनको विश्रामपछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्कीको क्षेत्रीय सभापतिका लागि मंगलबार भएको निर्वाचनको परिणाम आज सार्वजनिक हुँदै छ। 3 नम्बर क्षेत्रमा रहेको कास्कीमा सर्वसम्मत नेतृत्व चयन सफल नभएपछि मतदान भएको थियो। कास्की क्षेत्र नम्बर 2-1 सभापतिका लागि भएको निर्वाचनमा 970 मत खसेको छ। 1022 प्रतिनिधि रहेको यस क्षेत्रको प्रदेशसभा क तर्फ 470 र ख तर्फ 493 मत खसेको छ। मतदान सकिएपछि मतगणनाको तयारी गरिएपछि नतिजा आज बिहानसम्म आउने निर्वाचन समितिले जनाएको छ। सास्कीमाको क्षेत्र नम्बर 1 3 जना आकांक्षी छन्। यस क्षेत्रमा अप्सरा श्रेष्ठ, सरोज केसी, ओम प्रकाश गुरूङ चुनावी मैदानमा छन्। यस्तै यस क्षेत्रको प्रदेश सभातर्फ एक कमा क्षेत्रीय सभापतिमा नरेन्द्र थापा निर्विरोध निर्वाचित भइसकेका छन् भने एक खमा एम बहादुर गुरूङ र अर्जुन गुरूङ बीच प्रतिस्पर्धा छ। यस्तै कास्की दुम्यापल्ली विवाद रहित निर्वाचन भएको निर्वाचन समितिले जनाएको छ। 554 प्रतिनिधि रहेको यस क्षेत्रमा 540 मत खसेको छ। प्रदेश सभा क्षेत्रतर्फ दुई कमामा 256 र दुई खमा 284 मत खसेको हामीलाई खबर प्राप्त भएको छ। क्षेत्र नम्बर दुईमा चारजना आकांक्षी रहेका छन्। देवकृष्ण पराजुल, देवराज आचार्य, नवीन बराल र सुभाष सिग्देल बीच प्रतिस्पर्धा रहेको कास्की दुई कका सभापति दिनेश आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार दुई कमा भोजराज आचार्य र अर्जुन पोखरेलको उम्मेद्वारी परेकोमा भोजराज आचार्यले विजय भइसकेका छन् भने दुई खमा अमृत शर्मा तिमिल सिन्हा र दिपेन्द्र मरासिनी बीच प्रतिस्पर्धा भएकोमा अमृत शर्मा तिमिल सिन्हा विजय भइसकेका छन्। कास्कीको क्षेत्र नम्बर तीनमा मतदान भेथुलिएको छ। 976 प्रतिनिधि रहेको यस क्षेत्रको प्रदेश सभा खमा मतदान भए पनि कको स्थगित भएको छ। केही उम्मेद्वारहरूको नाम मतपत्रमा छुट्न गएपछि मंगलबारका लागि तोकिएको मतदान प्राविधिक त्रुटि भन्दै स्थगित गरिएको हो। निर्वाचन अधिकृत निराजन राज भण्डारीद्वारा जारी सूचना अनुसार स्थगित निर्वाचन बुधबार बिहान 10 बजेदेखि पुनः सञ्चालन हुनेछ। कास्कीको क्षेत्र नम्बर तीनमा प्रदेशसभा सदस्य प्रकाश बराल र विष्णुबहादुर छेत्रीको उम्मेद्वारी परेको छ। यस क्षेत्रको प्रदेशसभा कको तर्फ मेघबहादुर तामाङ र शिवतिमिल सिन्हाको उम्मेद्वारी रहेको नेपाली कांग्रेसका नेता राकेश गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार तीन खमा विजय गुरूङ र लक्ष्मी पौडेल प्रतिस्पर्धामा छन् भने यहाँ 522 मतदाता रहेकोमा 507 मत खसेको छ। नेपाली कांग्रेसको केन्द्रीय तालिका अनुसार असोज 10 गते हुने भनिएको क्षेत्र र प्रदेशको अधिवेशन भारी वर्षाका कारण असोज 12 गतेका लागि सरेको हो। यसअघि असोज 7 गते स्थानीय तह र असोज 3 र 4 गते वडा तहको निर्वाचन सम्पन्न भइएको सकेको छ। नेपाली कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। काठमाडौँमा 18 असोजबाट शुरू हुने महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले सार्वजनिक गरेको विज्ञप्तिमा असोज 15 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशन गर्ने उल्लेख गरिएको छ। महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेशन दर्ता 16 र 17 गते हुने भनिएको थियो। तर नेपाली कांग्रेसको 15 महाधिवेशन दुई दिन पर सरेको छ। 16 असोजमा हुने भनिएको उद्घाटन समारोह अब 18 असोज आइतबार काठमाडौँको खुल्ला मञ्चमा दिउँसो 2 बजे हुनेछ। देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकोले महाधिवेशन मिति सार्नु परेको कांग्रेसका कार्यवाहकमा मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। महाधिवेशन अन्तर्गत वडा गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेको छ। हाल प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेका छन्। कास्कीमा पनि मंगलबार क्षेत्रीय अधिवेशन जारी छ। गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरूङ दीपक मनाङ्गे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। उनलाई कांग्रेसको निवर्तमान सभापति देउवा समूहद्वारा गठित महाधिवेशन आयोजक समितिका संयोजक एवं पार्टीका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले मंगलबार पार्टीमा प्रवेश गरेका हुन्। कांग्रेस प्रवेशसँगै उनी पार्टीको आगामी महाधिवेशन तयारीमा समेत जोडिएका छन्। देउवा समूहले उनलाई महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजक समेत तोकेको सचिवालयले जनाएको छ। देउवा पक्षले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्दैछ। यसअघि देउवा स्वदेश फर्किएकै दिन उनलाई भेट्न मनाङे चुनदेवी स्थित सम्पर्क कार्यालयमै पुगेका थिए। मनाङे 2079 सालको प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनी मन्त्री पनि बनेका थिए तर सर्वोच्च अदालतले उनलाई सांसदबाट बदमुक्त गरेको थियो। सरकारले पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर चौहरालाई पक्राउ गरेको नभई उद्धार गरेर सुरक्षित ठाउँमा लगिरहेको स्पष्टीकरण दिएको छ। सिन्दरबारमा हिजो बसेको मन्त्री परिषद बैठकपछि संचारकर्मीले सोधेको प्रश्नमा जवाब दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्व प्रधान न्यायाधीश जबराको परिवारले थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनका यस कुरा स्पष्ट पुष्टि भइसकेको दावी गर्नुभयो। सरकारका प्रवक्ता पोखरेलले भन्नुभयो पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरिएको होइन भन्ने कुरा प्रष्ट भइसकेको छ। उहाँको थप सुरक्षाका लागि परिवारले प्रहरी कार्यालयमा निवेदन पनि पठाएको छ। उहाँलाई सुरक्षा प्रदान गर्नका लागि रेस्क्यू गरेर लगिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई महाराजगंजमा रहेको घरबाट शनिबार राति पक्राउ परेको थियो। पछि आइतबार दिउँसो उहाँलाई छोडिएको थियो। विक्रमसन 2075 पुष 18 गतेदेखि प्रधान न्यायाधीशको रोपारेबार सम्हालेका जबरा 78 फागुन 1 गते संसदमा महाभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए। सुरक्षा सम्बन्धी चिन्ताका कारण ओपन एआईले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडेल जीटी जीपीटी 6.1 अस्त्र सार्वजनिक नगर्ने भएको छ। च्याट जीपीटी निर्माता कम्पनी ओपनी आईले यसको पुष्टि गरेको हो। कम्पनीले यो मोडलकोले सुरक्षा र विश्वसनीयता सम्बन्धी आफ्नो स्थापित मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको जनाएको बीबीसीले जनाएको छ। ओपन एआईलाई सुरक्षा प्रणाली प्रमुख साची जैनले यो एआई मोडलले इन्टरनेट ब्राउज गर्ने र एपहरू चलाउने जस्ता कार्यहरू स्वायत्त रूपमा गर्न सक्ने भए पनि यसको कार्य सम्पादन कम्पनीको अपेक्षा अनुरूप नभएको बताउनु भएको छ। यो मोडलले आफूले काम गर्नुपर्ने दायरा र अधिकार बुझ्नमा कठिनाई भइरहेको देखिएको उहाँको भनाइ छ। साथै प्रयोगकर्तालाई आफ्नो गतिविधिहरूबारे उपलब्ध गराइएको जानकारी कतिको सही र पारदर्शी थियो भन्ने कुरा पनि स्पष्ट नभएको खबरमा उल्लेख छ। पछिल्लो हप्ताहरूको ओपन एआईका प्रमुख कार्यकारी अधिकारी सीईओ साम आल्टम्यान र एन्थ्रोपिक का प्रमुख जुरिया मोमेन्टले लगायतका एआई क्षेत्रका लागि अगुवा एआई विकासको तीव्र गतिप्रति चिन्ता व्यक्त गरेका छन् र यस क्षेत्रलाई सहभागितापूर्वक दृष्टिकोण अपनाउन आग्रह गरेका छन्। दशैं तिहार जस्ता चाड़ पर्व नजिकै गर्दा चीनसँगको तीनैवटा व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा बाढ़ी पहिरो र सड़क तथा पुलमा भएको क्षतिका कारण तातोपानी रसुवागढ़ी र कोरोला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको हो। तीनवटै नाका गएपछि एकपछि अर्को बन्द भएपछि दशैंका लागि चीनबाट ल्याइएका ठूला परिणामका सामान बोटमै रोकिएका छन्। सबैभन्दा पुरानो तातोपानी खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीले रसुवागढ़ी नाकामा भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको हो। तातोपानी र रसुवागढ़ी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कोरोला नाका पनि पछिल्लो बाढ़ीका कारण सड़क सम्पर्कबाट विच्छेद भएको छ। व्यवसायहरूका अनुसार दशैंलाई लक्षित गरेर ल्याइएका सामान मध्ये काठमाडौँसम्म झण्डै 25% मात्र आइपुगेको छ, जसले गर्दा चाडपर्वको मुखमा महँगी बढ़ने चिन्ता आम उपभोक्तामा छ। यसैबीच सरकारले भने नेपाल चीन सीमानाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल थालेको छ। कोदारी तातोपानी नाकाको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा उच्च स्तरीय नेपाली टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ। चिनियार पक्षसँगको छलफलमा नेपाली टोलीले सीमा नाकामा देखिएका अवरोध तत्काल हटाउन आग्रह गरेको छ। सरकारले तातोपानी नाकासहित चीनसँग जोड़िएका व्यापारिक नाकालाई नियमित प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। अब अन्तमा एउटा मौसम सम्बन्धी जानकारी। हाल मनसूनको लिनुसापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसूनी बाहिर पश्चिम वायुको आंशिक प्रभाव रहेको छ, जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल र पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ। आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संघालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। नारायणगढ़ मुगलिन सड़क खण्ड 43 ठाउँमा पहिरोको जोखिम पहिचान, तर रोकथाममा दिएन ध्यान। चाडपर्वको मुखमा यात्रुलाई शास्ति, दशैं अघि सड़कलाई सहज बनाउने डिभिजनको दावी। गण्डकीमा फेरिए प्रमुख सचिव, भूपाल बराल सतर्कता केन्द्रमा सरुवा, आवास श्रेष्ठ कर्ण आउँदै। कास्की 1-2 मतदान सकियो, 3 बिथलियो। गण्डकी प्रदेशका पूर्व मन्त्री गुरूङ कांग्रेस देउवा समूहमा प्रवेश, मनाङको जिम्मेवारी। पूर्व प्रधान न्यायाधीश जबरालाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको सरकारका प्रवक्ता सस्मित पोखरेलको बनाई। र आज पनि विभिन्न ठाउँमा आंशिक प्रभाव पानी पर्ने सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संघालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार भेजुन अहिले। 9 बजे खबरसँग लाउने छ। हामीसँग सफलताको पाइलामा के भेरन तय सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीत र रेडियो सफलता सुन्दै गर्नुहोला।
1: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
8: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
1: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
8: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
1: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
9: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
10: रेडियो सफलता 103.4 MHz।
11: सुन्न मन लाग्यो।
12: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
13: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
12: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
14: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
15: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
16: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
17: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
16: अनि कहाँ छ छोरा यो पसल?
17: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
16: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
17: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
16: पोखरा 2 बिन्दवासिनी बस पार्क,
17: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
16: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
17: मोबाइल नम्बर 98460-59581,
16: 98165-15475।
18: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेर न साङ्लो बरो बहिनीको विवाहको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870285575, 9870315947, 9570325575।
3: हेलो
4: सुनिता,
3: हजुर सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-57-9915।
8: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
9: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न श्रमिक त काष्ठ उद्योगतिर जान लागेको होइन?
8: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585, उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904, स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560-27500।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
6: स्टुडियो

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न न

तपाईं वास्तवमा अत्यन्तै भाग्यशाली हुनुहुन्छ र यति भाग्यशाली हुनुहुन्छ कि यसको कुनै सीमा नै छैन। तपाईं कति भाग्यमानी हुनुहुन्छ र यदि अभागी हुनुहुन्छ भने केवल यति नै अभागी हुनुहुन्छ किनकि तपाईंलाई यही कुरा थाहा छैन तपाईं कति भाग्यमानी हुनुहुन्छ र यदि तपाईंलाई नै थाहा छैन तपाईं कति भाग्यमानी हुनुहुन्छ तपाईंलाई नै थाहा छैन तपाईं कति भाग्यमानी हुनुहुन्छ यसको अभावमा तपाईं दुःख पनि सहनुहुन्छ र भगवानसँग प्रार्थना पनि गर्नुहुन्छ हे भगवान मलाई यो देऊ मलाई यो देऊ मलाई यो देऊ मलाई यो देऊ मलाई यो देऊ जब दिनेले नै सबैलाई दिइसकेका छन् र के दिएका छन् तपाईंको हृदयमा दाताले परमानन्द दिएका छन्। एउटा त हुन्छ दिन दान दियो कोही मका आओस् मानिस आउँछन् कहिले काहीँ त कारमा जान्छु भिख मागिरहेका हुन्छन् र म अलिकति पैसा खुजुरा बनाएर पनि जान्छु के छ र कसैलाई दियो एउटा त हुन्छ यो दिनु गोजीबाट निकाल्यो कसैले केही माग्यो यदि तपाईंसँग छ खल्तीबाट निकाल्यो र उसको हातमा दियो एउटा त दिनु यो हुन्छ र अर्को यो दिनु हुन्छ कि कसैले माग्यो हात यसो गरेर माग्यो र दिने व्यक्ति दिने मान्छे नै स्वयं तपाईँको हातमा बसिदिउ कि म तपाईंलाई एक रूपियाँ होइन एक पैसा होइन म स्वयं नै तपाईंलाई के दिइरहेको छु आफैलाई दिइरहेको छु तर बुझ्नुहोस् म के भनिरहेको छु दिनेले दान तपाईंलाई दिएका छन् त्यो आफैलाई तपाईँभित्र राखिदिएका छन् तर यो साँचो हो कि होइन बिन देखे बिन परसके नाम लिए क्या होए और धन धन कहे जो धनी बने तो निर्धन रहे न कोए म यहाँ आऊ यो तपाईसँग भन्नु तपाईलाई यो कुरा राम्रो लाग्यो ठिक छ दिनेवालाले यस्तो दान दिएका छन् आफैलाई नै दिएका छन् आफैलाई दानमा दिए तर यो सत्य हो कि होइन यदि यो सत्य हो भने तपाईँ सोच्नुहोस् जुन तरिकाले तपाईँ आफ्नो जीवन व्यतीत गरिरहनु भएको छ जुन तरिकाले तपाईँ आफ्नो जीवन बिताइरहनु भएको छ त्यसलाई हेरेर त यस्तो लाग्दैन कि तपाईँलाई यो कुरा साँचो लाग्छ।

0: के माग्नुहुन्छ?
1: भगवान, बच्चा पनि दिनुहोस्, जागिर पनि दिनुहोस्। हेर्नुहोस् न, महापुरूषहरूले त भन्नुभएको छ, वेद शास्त्रले पनि भनेका छन् कि मानिस सारा जे जति पनि रचना गरिएको छ संसारमा ती सबैभन्दा माथि छ भनिएको छ नि, उत्कृष्ट हो। मलाई शंका लाग्छ, म यो कुरालाई मान्दिन। गधाले आफूलाई ऊ गधा हो भनेर कहिले पनि बिर्सिँदैन, मुसाले म मुसा हुँ भनेर बिर्सिँदैन, तर मानिसले आफूलाई मानिस हुँ भनेर बिर्सिन्छ। मानिसले भुल्छ कि ऊ मानिस हो, र यदि मानिसले नै बिर्सन्छ कि ऊ मानिस हो भने, मानिसले आफ्नो मानवता नै छोड्नका लागि तयार छ भने, मुसोले त आफ्नो मुसाको आफ्नोपनलाई छोड्दैन। चाहे तपाईँले त्यसलाई जति सुकै घुस दिनुहोस्, यदि तिमी बिरालो जस्तै बोल्यौ, बिरालोको जस्तै व्यवहार गर्यो भने म तिमीलाई बर्फी दिन्छु। अह, ऊ आफ्नो पनलाई छोड्नका लागि तयार छैन भने मानिस चाहिँ कसरी तयार भएको हो? यदि मानिस सबैभन्दा सर्वश्रेष्ठ हो भने ऊ सर्वश्रेष्ठले यो कसरी बिर्सियो कि ऊ को हो? भनिएको छ, हित अनहित पशु पक्षी जाना, मानुष तन गुण ज्ञान निधान। राम्रो नराम्रो त पशु र पक्षीलाई पनि थाहा छ, के तपाईँलाई पनि थाहा छ राम्रो नराम्रो के हो? के हो राम्रो थाहा छ तपाईँलाई? राम्रो के हो म बताउँछु के हो राम्रो। यो जुन तपाईँ भित्र श्वास आइरहेको छ र गइरहेको छ, यो हो सबभन्दा राम्रो, सबभन्दा राम्रो। यदि यो श्वास आउने जाने गरेन भने त जति चीजलाई तपाईँ राम्रो भनेर भन्नुहुन्छ सबै खराब हुनेछ। र यो श्वास जुन तपाईँ भित्र आइरहेको छ र गइरहेको छ, तपाईँलाई के लाग्छ कसको कृपाले आइरहेको छ र गइरहेको छ? के तपाईँले आफ्नो जीवनमा यो राम्रोपनलाई जान्ने कोसिस गर्नुभयो? के हो यो, के चीज हो यो जसलाई म जिन्दगी भन्छु, जसको कारणले म जीवित छु, जसको कारणले म असल पनि देख्न सक्छु, खराब पनि देख्न सक्छु, खुशी पनि हुन सक्छु, दुखी पनि बन्न सक्छु? कुरा त धेरै हुन सक्छन्, कुरा त धेरै हुन सक्छन्, तर मेरो क्षमता के हो, मेरो खुबी के हो? थाहा छ मेरो खुबी के हो? मेरो खुबी हो कि मैले जुन चीजको चर्चा गरिरहेको छु, त्यो चीज म तपाईँलाई चिनाउन सक्छु।
2: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो
5: सीता,
4: हजुर सँगै कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र सी कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
10: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैला केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैदे कार तब खोर्बे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवर नमक लमु। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ, काठमाडौं।
11: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
12: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
11: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
11: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9855-628-104।
11: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
14: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
13: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
15: मठ मन्दिर,
16: गुरुकुल,
15: चैत्य गुम्बा
16: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
15: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
16: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
17: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
16: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
17: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
16: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
17: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
16: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
18: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
19: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
18: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
19: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356151। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
20: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811 62983, 9855852555। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, भुक्त विशाल बजार।
21: घर बनाउन लाग्ने कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका अर्जन गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
22: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
0: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
1: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
23: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
24: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
23: कम्पनी संचालक समितिको निर्णय,
24: क वा ख वर्गको बैंकबाट जारी गरिएको रु 5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
23: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
24: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
23: उद्योग दर्ताको निवेदन फारम ख,
24: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
23: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
24: मेसिन औजारको कोटेसन र स्किम,
23: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
24: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
23: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
24: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाणपत्र र प्रशिक्षण प्रतिबद्धता,
23: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
24: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
23: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
24: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
23: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लु बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
24: IEIA गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
23: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै जने एउटा सद्भाव अमन चयन साच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्
5: आफ्नो बच्चा राम्रो होस् स्वस्थ होस् सुगठित होस् भन्ने सबैले चाहन्छन्
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसित ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ
9: मदन भण्डारी पाई साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ

0: नमस्कार कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। आज हामी समय सन्दर्भमा छलफल गर्नेछौं एउटा गैर सरकारी संस्था लामो समयदेखि 3 दशकदेखि बाल बालिकाको क्षेत्रमा उनीहरूको परिवारको आय आर्जनलाई सहयोग गर्ने विषयमा र पछिल्लो समयमा अर्ग्यानिक कृषि र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको संस्था चिल्ड्रेन नेपाल मलाई लाग्छ यो यहाँहरू समक्ष परिचित संस्था हो। चिल्ड्रेन नेपालले गरिरहेका गतिविधिको विषयमा छलफल गर्नेछौ। आज हामीसँग छलफलका लागि हुनुहुन्छ चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक दिलीप प्रसाद शर्मा हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। सरलाई कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, पछिल्लो समयमा अहिले चिल्ड्रेन नेपालका कामहरू गतिविधिहरू के भइरहेका छन्?
1: विशेष गरी चाहिँ आज रेडियो सफलता मार्फत यो चिल्ड्रेन नेपालले गरेका गतिविधिहरू अनुभवहरू यहाँ समक्ष र श्रोता समक्ष चाहिँ राख्ने जुन एउटा अवसर चाहिँ प्रदान गर्नुभएको छ, समग्र चाहिँ रेडियो सफलता परिवार र गुरुङ जिल्लामा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। विशेष गरी हामीले 2052 सालमा चाहिँ बाल बालिका आफ्नो अधिकारमा रमाइरहेको समाजको जुन एउटा परिकल्पना चाहिँ लिएर हामीले चाहिँ यो संस्थालाई स्थापना गरेका थियौँ र अहिले हामी चाहिँ अहिलेसम्म आइरहँदाखेरि चाहिँ हामीले विशेष गरी बाल बालिकाको शिक्षा स्वास्थ्य र उनीहरूको सामाजिकरण सँगसँगै उनीहरूको परिवारहरूको चाहिँ आज आन्दोलनका गतिविधिहरू चाहिँ हामीले सञ्चालन गर्दै आइरहेका छौँ र विशेष गरी बाल बालिकाको कुराहरू गर्दा चाहिँ हामीले चाहिँ बाल बालिकाको शिक्षा त्यसपछि गएर स्वास्थ्य र सँगसँगै चाहिँ उनीहरूको चाहिँ एउटा सामाजिकरणको चाहिँ अभियानमा काम गरिराखेका छौँ र सँगसँगै हामीले बाल बालिकाको शिक्षाको मात्र कुराहरू होइन र समग्र चाहिँ परिवारको चाहिँ आर्थिक अवस्था सामाजिक अवस्थालाई त्यसलाई चाहिँ गर्नुको निम्ति चाहिँ हामीले चाहिँ परिवारसँग चाहिँ क्लोजली चाहिँ हामीले काम गरेर उनीहरूको आय आर्जनको गतिविधिहरूलाई कसरी बढाउन सक्छौँ भन्ने हिसाबले पनि परिवारहरूलाई चाहिँ आय आर्जनका गतिविधिहरूमा चाहिँ सपोर्ट गर्दै आइरहेका छौँ एउटा बाटो हो र सँगसँगै चाहिँ अहिले हामीले 400 भन्दा बढी बाल बालिकालाई विद्यालयमा चाहिँ सरकारी विद्यालयमा पढ्नको लागि जुन बाटो सिर्जना गरिराखेका छौँ सपोर्ट गरिराखेका छौँ र त्यसरी चाहिँ सपोर्ट गर्दै जाँदाखेरि चाहिँ केही बाल बालिकाहरू चाहिँ हामीले सहयोग गर्दा गर्दै आफ्नो रुचिको कारणले अथवा अरू परिस्थितिले गर्दा चाहिँ विद्यालयबाट चाहिँ कन्टिन्यू गर्न नसक्ने अवस्थामा भइसकेपछि हामीले चाहिँ जो 14 वर्षभन्दा अलिकति माथिको चाहिँ बाल बालिकाहरू हुन्छ उनीहरूलाई चाहिँ केही न केही चाहिँ पेसा व्यवसाय सिपहरू सिकेर पनि उनीहरूको आफ्नै खुट्टा उभिने वातावरण सिर्जना गर्नुपर्छ भन्ने हिसाबले पनि त्यस्तो बाल युवाहरूलाई चाहिँ हामीले यो सिलाइ त्यसपछि गएर चाहिँ बारिस्ता ब्युटिसियन जस्ता चाहिँ कुकिङ बेकिङ जस्ता चाहिँ सिपमूलक तालिमहरू पनि प्रदान गर्ने अभियान पनि हामीले चाहिँ सँगसँगै सुरुवात गरेका छौँ र सँगसँगै अर्को हामीले यो संस्थालाई अलिकति दिगो हामीले सञ्चालन गर्ने जुन एउटा सामाजिक काम छ सामाजिक अभियान छ त्यो अभियानलाई चाहिँ अलिकति दिगो रूपमा चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने हिसाबले नै हामीले 2054 सालमा फेरि सूर्यमुखी हस्तकला कार्यक्रम भनेर चाहिँ हामीले चाहिँ सुरुवात गऱ्यौँ र विशेष गरी यो महिलाहरूको जो अलिकति चाहिँ आर्थिक रूपले सामाजिक रूपले पछाडि पारिएका महिलाहरू जसलाई चाहिँ हामीले चाहिँ केन्द्रित गरेर चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ हस्तकलाको चाहिँ सिलाइ कटाइदेखि लिएर विभिन्न किसिमका थानिए कच्चा पदार्थमा आधारित यसलाई पनि हामीले के सोचेका छौँ भने अलिकति सस्टेनेबल चाहिँ नेचुरलहरू चाहिँ हामीले प्रयोग गरेर र वातावरणलाई चाहिँ नबिग्रिने गरी त्यस्तो खालको चाहिँ एउटा हस्तकलाका सामानहरू बनाउनुको निम्ति हामी महिलाहरूलाई चाहिँ सिप तालिमहरू चाहिँ प्रदान गर्दै आइरहेका छौँ र अहिले पछिल्लो चरणमा आइसकेपछि हामीले चाहिँ अलिकति यो कार्यक्रमलाई बाल बालिकाको शिक्षा स्वास्थ्य परिवारको आय आर्जनसँगको कुराहरूलाई पनि अलिकति चाहिँ यो सस्टेनेबल डेभलपमेन्टको जुन गोलहरूसँग पनि यसलाई सँगसँगै हामीले चाहिँ जोड्दै र त्यसलाई योगदान पुर्याउने गरी हामी अगाडि बढेको परिस्थिति चाहिँ छ र पछिल्लो चरणमा आइसकेपछि हामीले अघि हजुरले यहाँ भनिसक्नु भएको छ हामीले अलिकति चाहिँ अहिले बाल बालिकाहरू युवाहरु र समग्र चाहिँ अहिले चाहिँ मानिसहरु चाहिँ माटो र प्रकृति भन्दा चाहिँ टाढा रहेको चाहिँ एउटा परिस्थिति हामीले देखिराखेका छौं र त्यो देखिसकेपछि विगत 7-8 वर्ष देखि फेरि हामीले चाहिँ अलिकति विद्यालयमा एउटा चाहिँ बालबालिकाहरुलाई चाहिँ यो जलवायु शिक्षाको कुराहरु गर्ने र चाहिँ अर्गानिक कृषिको कुराहरु गर्ने र पुरा चाहिँ शिक्षाको कुरा मात्र हैन त्यसलाई विद्यालय भित्र चाहिँ कार्यशालाहरु स्थापना गरेर चाहिँ उनीहरु चाहिँ माटो र प्रकृतिसँग सँगै खेल्ने रमाउने खालको परिस्थिति बनाउने र त्यो गर्दाखेरि पनि अहिले धेरै जसो चाहिँ यो रासायनिक मल त्यसपछि गएर विषारी प्रयोग गरेर मानव स्वास्थ्यमा चाहिँ साह्रै चाहिँ एउटा चाहिँ समस्याहरू आइराखेको जुन परिस्थितिमा हामीले कसरी त्यो रासायनिक मल प्रयोग नगरिकन विषारी प्रयोग नगरिकन कसरी चाहिँ खेतीबाली लगाउन सकिन्छ कसरी तरकारी खेती गर्न सकिन्छ भन्ने हिसाबले पनि हामीले विद्यालयभित्रै चाहिँ एउटा चाहिँ यो विद्यालय बगैँचा बनाउनको निम्ति विद्यालयलाई सहयोग गर्ने त्यसपछि गएर बालबालिकालाई चाहिँ त्यहाँ इको क्लब बाल क्लब चाहिँ को अवधारणा अनुसार चाहिँ उनीहरूलाई चाहिँ हामीले अलिकति चाहिँ उनीहरूको सहभागिताको कुराहरू त्यसपछि सिकाइको कुराहरू वातावरण सिर्जना गर्नुपर्छ भन्ने हिसाबले चाहिँ त्यो अभियान गरेका छौँ र त्यसरी त्योसँग सँगसँगै हामीले विद्यालयभित्र विद्यालयमा मात्र होइन त्यसलाई चाहिँ परिवारसँग जोड्नुपर्छ भनेर हामीले फेरि परिवारहरूसँग पनि जो अलिकति जुन समुदाय अलिकति चाहिँ दलित समुदायको कुराहरू थुप्रै पछाडि पारिएको समुदायहरू र आर्थिक रूपले सामाजिक रूपले पछि परेको समुदायहरूलाई कसरी चाहिँ हामीले चाहिँ यो अहिलेको जलवायु थानशील कृषि प्रविधिसँग चाहिँ जोड्न सकिन्छ र त्यसको बारेमा उनीहरूलाई बताउन सकिन्छ भन्ने हिसाबले पनि हामीले चाहिँ समुदाय स्तरमा चाहिँ त्यो हिसाबले काम गरेका छौँ। त्यसरी हेर्दाखेरि चाहिँ अहिले विशेष गरी चाहिँ हाम्रा रैथाने बालीहरू हामीले चाहिँ जुन परम्परागत रूपमा चाहिँ हामीले चाहिँ प्रयोग गर्दै आएको लगाउँदै आएको जुन रैथाने बालीहरू हराउँदै गएको परिस्थिति छ र पानीका मुहानहरू सुक्दै गएको अवस्था चाहिँ छ। अहिले भर्खरै यही जलवायु परिवर्तनको असरको कारणले भोटेकोसीदेखि लिएर अहिले चाहिँ गण्डकी प्रदेशकै काली गण्डकी क्षेत्रमा जुन खालको एउटा चाहिँ परिस्थिति सिर्जना भएको छ त्यसको हुनाले समयमा नै चाहिँ यो खालको विषयमा चाहिँ हामीले चाहिँ घर घरबाट स्कुल स्कुलबाट चाहिँ बालबालिका युवा परिवार यो अभियान चाहिँ सञ्चालन गर्नुपर्छ र यसले समग्र बालबालिकाको जब परिवारहरू सक्षम भयो भने परिवारको आय आर्जनमा उनीहरूले चाहिँ केही खालको चाहिँ कमाइ गर्न सक्ने स्थिति भयो भने चाहिँ बालबालिकाको चाहिँ एउटा चाहिँ अवस्था चाहिँ राम्रो हुन्छ भन्ने हिसाबले यो बालबालिकाको शिक्षा स्वास्थ्य परिवारको आय आर्जन त्यसपछि गएर अर्ग्यानिक कृषि र जलवायु शिक्षा लगायतको यो अभियानमा चाहिँ हामीले काम गर्दै आइराखेको चाहिँ कुराहरू छ दुर्गाजी। र अहिले तत्कालको कुराहरू गर्दाखेरि हामीले भर्खरै अहिले भोटी कृषिको जुन बारीबाट चाहिँ प्रभावितहरूको निम्ति पनि हामीले चाहिँ प्रधानमन्त्री देवी प्रकोपरात कोषमा पनि हामीले चाहिँ त्यहाँ योगदान गऱ्यौँ र त्यति मात्रले हामीलाई हाम्रो मनले मानेन किनभने त्यो प्रभावित क्षेत्रमा चाहिँ गएर एउटा सामाजिक जिम्मेवार संस्थाको हिसाबले हाम्रो आफ्नो शक्तो के गर्न सकिन्छ भन्ने हिसाबले पनि हामी चाहिँ अब नेपाल सरकारको जुन एउटा चाहिँ नीति पोलिसी अनुसार चाहिँ हामीले चाहिँ कोअर्डिनेसन गरेर स्थानीय सरकारसँग र समुदायका मान्छेहरूसँग हामीले चाहिँ यो नुवाकोटको किस्ताङ गाउँपालिका रसुवाको चाहिँ उत्तर गयाको 1-2-3 नम्बर वडाको जुन तलको चाहिँ सिटी बगर भन्ने ठाउँमा चाहिँ उहाँले त्यहाँ आवश्यक छ भन्ने खालको उद्धार गर्नुभयो। त्यहाँ पुगेर पनि फर्केर आयौँ। यही अभियानमा चाहिँ अहिले लागिराखेका
0: छ। हजुर, यति लामो समय भनौँ न 3 दशकसम्मको निरन्तर यात्रा होइन अनवरत रूपमा, अनि फेरि संस्था कस्तो देखियो भने पहिल्यै पनि एकदम भड्किलो जस्तो एकदम हाईफाई पनि गरेन, एउटै रफ्तारमा चलिरहेको छ कि होइन, त्यो चाहिँ कसरी सम्भव भयो?
1: एकदम महत्त्वपूर्ण कुरा प्रश्न गर्नुभयो गाजी। विशेष गरी हामीले सुरुवातदेखि नै यो सामाजिक अभियानको यो बालबालिका परिवारहरूको यो चाहिँ अभियान सेवाको कुराहरू गर्दा हामीले परियोजना कहाँ पाइन्छ र परियोजना पाएपछि अनि परियोजनाको बेसमा मात्र काम गर्ने हिसाबले कहिले पनि सोचेनौँ। सुरुमा चाहिँ यसको समस्या के छ, हाम्रो चाहिँ आवश्यकता कहाँ छ, हाम्रो सेवा कहाँ आवश्यकता छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ जुन एउटा चाहिँ समुदाय स्तरको निडको आधारमा हामीले ठुलो हिसाबले सोचेनौँ, सानो हिसाबले चाहिँ हामीले चाहिँ काम गर्दै गयौँ। काम गर्दै गइसकेपछि हामीले गरेको कामले मानिसको जीवन परिवर्तन भएको, उनीहरूको अनुहारमा चाहिँ एउटा चाहिँ खुसी आएको र त्यसले चाहिँ हामीलाई पनि आत्मसन्तुष्ट दिने र त्यो मात्र होइन हामीले नेपाल सरकारको कार्यक्रम नीति र दिगो विकासका लक्ष्यलाई हामीले कहाँ योगदान गराउन सकिन्छ भन्ने आँखाले हेऱ्यौँ र त्यसरी हेर्दै जाँदाखेरि चाहिँ हामीले सँगसँगै चाहिँ हाम्रो चेन्नई नेपालमा कार्यरत कर्मचारीहरू स्वयंसेवकहरू उहाँहरूलाई पनि हामीले चाहिँ सुसंगत भनेको के हो कसरी काम गर्नुपर्छ भन्ने खालको चाहिँ एउटा चाहिँ सिकाइहरू छलफलहरू तालिमहरू त्यो हिसाबले चाहिँ हामीले चाहिँ हाम्रो कार्यकर्तालाई तयार गर्दै अगाडि बढ्ने बढ्दै जाँदा र हामीले गरेको काम समाजको एउटा चाहिँ परिवर्तन सामाजिक परिवर्तन हुने हिसाबले योगदान हुने हिसाबले भइसकेपछि बिस्तारै चाहिँ हामीले यसलाई चाहिँ दुईटा वेबाट हामीले हेऱ्यौँ। एउटा चाहिँ साधन स्रोतको हिसाबले हामीले के गर्यौँ भने विभिन्न किसिमका चाहिँ यो हाम्रो कामसँग हाम्रो विचारसँग उद्देश्यसँग मिल्ने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरू नेपाल सरकारसँग सहकारी गर्दै अगाडि बढ्ने हिसाबले सोच्यौँ अर्को र त्यसरी पनि स्रोतको चाहिँ हामीले चाहिँ परिचालन गऱ्यौँ। अर्को पाटो चाहिँ हामीले स्थानीय स्रोत साधनलाई चाहिँ परिचालन गर्दै सँगसँगै चाहिँ चिली नेपालले पनि अलिकति आफ्नै चाहिँ आन्तरिक स्रोतहरूको सिर्जना गर्नुपर्छ भन्ने हिसाबले पनि हामीले सूर्यमुखी हस्तकला जुन महिलाहरूको चाहिँ आजादनको निम्ति हामीले जुन एउटा कार्यक्रमहरू गऱ्यौँ सँगसँगै पछिल्लो चरणमा फेरि हामीले चाहिँ अलिकति यो वातावरण यो क्लाइमेटको कुराहरू र त्यसपछि गएर यो कृषिको कुराहरू भइसकेपछि हामीले पुरा गर्ने मात्र होइन हामीले त्यसलाई एउटा चाहिँ डेमोन्स्ट्रेट गर्ने खालले अथवा त्यहाँ अभ्यास गर्ने हिसाबले र धेरै खालका युवा बालबालिकाहरू मानिसहरू आएर हेर्ने हिसाबले पनि हामीले अन्नपूर्ण गाउँपालिकाको लेवाडी स्थित वडा नम्बर एकमा चाहिँ हामीले यो चिली नेपाल इको सेन्टर जसलाई हामीले पहिले चाहिँ फुलबारी स्रोत केन्द्र भनेर चाहिँ सुरुवात गरेका थियौँ पछि अहिले हामीले चाहिँ त्यसलाई चाहिँ इको सेन्टरको हिसाबले त्यहाँ चाहिँ हामीले चाहिँ अलिकति चाहिँ अर्ग्यानिक जुन मैले अघि कुराहरू गरेँ त्यो जलवायु उत्थानशील विधि प्रविधिको प्रयोग गरेर चाहिँ हामीले चाहिँ त्यहाँ चाहिँ कृषिहरूको अभ्यास गरेका छौँ बाख्रा पालनहरू मौरी पालनहरू कुखुरा पालनहरू र सँगसँगै चाहिँ त्यहाँ चाहिँ विभिन्न सङ्घ संस्थाहरू व्यवसाय निकायहरू चाहिँ र विद्यालयका चाहिँ भाइ बहिनीहरू विद्यार्थीहरू त्यहाँ जाने हेर्ने सिक्ने र अहिले हेर्दाखेरि चाहिँ त्यो हिसाबले पनि हामीले त्यसलाई विकास गरेका छौँ र यसरी चाहिँ हाम्रो यो हस्तकला त्यसपछि गएर चाहिँ इको सेन्टरको त्यसको परिचालनबाट पनि हाम्रो वार्षिक हाम्रो टर्नओभरको यो 30-40% चाहिँ हाम्रो आफ्नै आन्तरिक चाहिँ एउटा चाहिँ स्रोतहरू जुटाउने र हामी तालिमहरू सञ्चालन गर्न जाँदाखेरि पनि चाहिँ हामीले लामो समय जुन हाम्रो अनुभव छ हामीले पिस एजुकेसन को चाहिँ ट्रेनिङ म्यानुअलहरू तयार गरौँ साइको सोसल काउन्सिलिङको ट्रेनिङ म्यानुअल तयार गरौँ र हामीले चाहिँ राष्ट्रिय रूपमा पनि हामीले चाहिँ तालिम कार्यशालाहरू सञ्चालन गर्दै जाँदाखेरि पनि केही खालको चाहिँ शुल्क जुन चाहिँ हामीले चाहिँ प्राप्त लिन्छौँ त्यो शुल्क पनि संस्थाको चाहिँ स्रोतको रूपमा चाहिँ हामीले राखेर यसरी विभिन्न किसिमका चाहिँ सङ्घ संस्थाहरू स्थानीय स्रोतहरू राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग हातेमालो गर्दै यो अभियानलाई अगाडि लैजाने हिसाबले हामीले काम गर्दा चाहिँ अलिकति यसलाई एउटा परियोजना बेसमा मात्र 3-1 वर्ष परियोजनाको हिसाबले काम गर्नुभन्दा पनि एउटा अभियानको रूपमा सञ्चालन गर्नुपर्छ भन्ने हिसाबले हामीले काम गर्दै अगाडि जाँदा चाहिँ यो सम्भव भएको हो जस्तो हामीलाई मलाई लाग्छ।
0: हजुर हजुर पक्कै पनि त्यो निरन्तर त्यसैसँग सम्बन्धित भएर होइन दत्तचित्त भएर यसको भोलि दिगोपनका कुराहरू सोच्दै अगाडि गएको हुनाले चाहिँ यो एउटा 3 दशक पार गर्न सफल भयो। यो 3 दशकको अवधिमा त हामीले हजारौं बालबालिकाहरूलाई चाहिँ होइन विभिन्न ठाउँमा पुर्यायौँ होला उनीहरूको सुरक्षा जीवन सफल बनायौँ होला कति जति बालबालिकाहरूलाई हामीले त्यो खालको आश्रय दिएर उहाँहरूलाई चाहिँ सहज जीवन बनाएका छौँ।
1: एकदम महत्वपूर्ण चाहिँ विषय र यो यसको इम्प्याक्टको कुराहरू चाहिँ जुन यहाँले राख्नु भएको छ र मलाई अहिले सम्झना छ जति बेला हामीले चाहिँ यो 52 सालमा चाहिँ हामीले चाहिँ दर्ता गऱ्यौँ त्यसपछि गएर 54 चाहिँ हामी अलिकति चाहिँ समुदाय स्तरमै केन्द्रद्वारा चाहिँ हामीले बालबालिका परिवारसँग काम गर्दै आउँदाखेरि चाहिँ परिकल्पना त हामी त्यो बेलै गरेका थियौँ बालबालिका आफ्नो अधिकारमा रमाइरहेको समृद्ध समाजको स्थापना गर्ने अभियानमा चाहिँ हाम्रो योगदान हुनुपर्छ भन्ने हिसाबले त्यो हिसाबले नै अगाडि बढिराखेको छ। यो अलिकति दीर्घकालीन चाहिँ सोचको कुराहरू हो र त्यति बेला हामीले चाहिँ 7 परिवारका 12 बालबालिकाबाट संरक्षण गर्ने अभियानबाट चाहिँ हामीले थालनी गरेका थियौँ र त्यसरी थालनी गर्दै आउँदाखेरि चाहिँ अहिले बसेनी मैले अहिले भर्खरै चाहिँ गत वर्ष आर्थिक वर्षको चाहिँ प्रतिवेदनहरू अपडेट गरेका थिएँ। अहिले हामीले चाहिँ वार्षिक रूपमा चाहिँ 10,000 जना मानिसहरुलाई चाहिँ हामी चाहिँ प्रत्यक्ष चाहिँ सेवा गरेका छौं। यो चाहिँ मैले मसँग डाटै छ। त्यसै हेर्दा नि 1227 जना चाहिँ बालबालिकाहरु चाहिँ, युवाहरु 190, महिलाहरु चाहिँ 809, घर परिवारको संख्या 1522। यसरी हेर्दा विद्यालयको व्यवस्थापन समिति, शिक्षकहरु र समुदायको चाहिँ कृषकहरुसँग काम गर्दै यसलाई चाहिँ हामीले वर्षेनी चाहिँ 10,000 जनालाई प्रत्यक्ष रूपमा चाहिँ हामीले उहाँहरूलाई शिक्षा, स्वास्थ्य, त्यसपछि आजार्जन, त्यसपछि कृषि, यो लगायतका चाहिँ जुन अघि मैले कुराहरू गरेँ र हस्तकलाको सिप, यसरी चाहिँ हामीले चाहिँ सेवा प्रदान गर्दै आएका छौँ। र अप्रत्यक्ष चाहिँ सहयोग हेर्ने हो भने वर्षेनी हाम्रो चाहिँ 18,000 प्लसको चाहिँ हाम्रो चाहिँ त्यस्तो चाहिँ अप्रत्यक्ष सेवा दिएको कुराहरू आउँछ र यसको इम्प्याक्टको कुराहरू गरेर त लाखौँ, हामीले भनेर त त्यही लाखौँ मान्छेहरूको उसमा चाहिँ यसको इम्प्याक्ट गरेको चाहिँ देखिन्छ। र अब 30 वर्षसम्म आउँदाखेरि अहिले मलाई चाहिँ मलाई गौरव पनि लाग्छ र आत्मसन्तुष्टि पनि लाग्छ, किनभने हामीले सहयोग गरेका बालबालिकाहरू हिजो चाहिँ संरक्षण कसरी गर्ने हो सड़कमा अथवा चाहिँ एकदम चाहिँ अब अप्ठ्यारो परिस्थितिमा चाहिँ उनीहरू रहेको अवस्थामा चाहिँ हामीले उनीहरूलाई विद्यालयसम्म पुर्यायौँ र अहिले चाहिँ ती अनुहारहरू, ती चाहिँ विद्यालयहरू, विद्यालयका शिक्षकहरू म सम्झिरहन्छु। जति बेला हामीले भर्ना गर्न लिएर जाँदाखेरि चाहिँ यो विद्यार्थी यो अथवा यो बालक यो बालिकाले पढ्दैन होला, स्कुलमा चाहिँ वातावरण बिगार्छ होला भन्ने खालको सोच थियो, तर अहिले हामीले सहयोग गरेका बालबालिकाहरू अहिले कोही चाहिँ एकदम राम्रो आफ्नो चाहिँ पेसा व्यवसायमा चाहिँ उत्कृष्ट चाहिँ सेवा दिन सक्ने गरी चाहिँ एउटा चाहिँ कानुनी हिसाबले चाहिँ लयर्सहरू पुग्नु भएको छ, कोही चाहिँ ब्याङ्कमा चाहिँ ब्याङ्कमा निर्देशकसम्म चाहिँ पुग्नु भएको छ, कोही चाहिँ टिचरको शिक्षकको हिसाबले चाहिँ उहाँले चाहिँ राम्रो एउटा चाहिँ शिक्षक भएर चाहिँ विद्यालयमा पढाइरहनु भएको छ। हामीले सहयोग गरेका चाहिँ भाइ बहिनीहरू अहिले चाहिँ यो अस्पतालहरूमा चाहिँ नर्सहरू, सिनियर नर्स भएर चाहिँ उहाँले सेवा गरिराख्नु भएको छ र धेरै जसोले पेसा व्यवसायहरू सुरुवात गरिराख्नु भएको छ। यसै र अहिले चाहिँ यी हाम्रो बाल समूहमा, हाम्रो सुरुवातमा बाल समूहमा संलग्न हुँदै फेरि चाहिँ उहाँ चाहिँ अहिले आफूलाई चाहिँ के अरे इन्जिनियरिङ सेक्टरमा चाहिँ उसले अध्ययन सकेर अहिले व्यवसाय सुरुवात गर्नुभएको छ र बाल समूहमा चाहिँ बाल समूहको अभियानमा चाहिँ संलग्न भएको चाहिँ हाम्रो जयन्द्र भट्टराई जो अहिले सत्रको महासचिव हुनुहुन्छ र स्कुल पढ्ने अभियानमा बाल समूहदेखि लिएर स्कुल पढ्ने अभियानमा चाहिँ चिली नेपालसँग जोडिएको चाहिँ हाम्रो कृष्ण प्रसाद खरालजी हुनुहुन्छ, अहिले नेपाल राष्ट्र बैङ्कको चाहिँ निर्देशकको रूपमा चाहिँ उहाँ हुनुहुन्छ र मलाई गौरव लाग्छ उहाँ चिली नेपालको चाहिँ सचिवको रूपमा हुनुहुन्छ। अब यसरी हिजो बाल समूहमा हाम्रो चाहिँ यो हामीसँग चाहिँ सँगै जोडिएको चाहिँ भाइ बहिनीहरू अहिले र सँगसँगै चिली नेपाललाई नै योगदान गर्दै अगाडि बढेको परिस्थिति चाहिँ छ भने केही भाइ बहिनीहरू चिली नेपालको कर्मचारीको रूपमा पनि हामीसँग सँगै काम गर्ने एउटा परिस्थिति भएको छ। यो एउटा चाहिँ आत्मसन्तुष्टि गर्ने अथवा चाहिँ सेवा गरिरहेका हिजो चाहिँ सेवामा संलग्न भएका भाइ बहिनीहरू अहिले चिली नेपालसँग सँगै जोडिएर चाहिँ यो अभियानमा चाहिँ सामूहिक सेवा गर्ने काममा र सँगसँगै उहाँहरूको उहाँहरूले चाहिँ यो समाजमा विभिन्न सेक्टरमा रहेर चाहिँ जुन खालको एउटा सेवा गर्न सक्ने उहाँको जुन क्षमताहरू विकास गर्नुभएको छ त्यसले गर्दा चाहिँ धेरै गर्व लाग्छ। यो यस्तो संख्याहरू चाहिँ थुप्रो संख्याहरू चाहिँ चाहिँ अहिले चाहिँ यो 30 वर्षको बिचमा चाहिँ
0: हजुर हजुर पक्कै पनि यसरी जस्तै धेरै ठाउँमा चाहिँ के देखिन्छ भने बालबालिकालाई मात्रै आश्रय दिने होइन त्यो खालको देखिन्छ, तर यहाँ त परिवारलाई पनि सिप सिकाउँदै उनीहरूको आय आर्जनमा त्यो बालबालिका त्यहाँसम्म आउने अवस्थालाई मध्यनजर गर्दै होला नि त होइन, परिवारलाई पनि जीविकोपार्जनलाई सहयोग गर्नुभएको त्यो हेर्दाखेरि अघि हजुरले मनोसामाजिक परामर्शका कुरा पनि ल्याउनुभयो, त्यो सँगसँगै सामाजिक परिवेशको कुरा ल्याउँदाखेरि कस्तो अवस्थाबाट आइपुग्दा रहेछन् बालबालिकाहरू त्यहाँसम्म?
1: अब अहिले चाहिँ विशेष गरी पारिवारिक चाहिँ पृष्ठभूमिको कुराहरू गर्दाखेरि चाहिँ मलाई मेरो अनुभवले के भन्छ भने माथि हामी सरायकोटबाट चाहिँ पोखरा हेऱ्यौँ भने पोखरा चाहिँ अति सुन्दर, प्रकृतिले पनि सुन्दरता दिएको छ र यहाँभित्र के समस्या होला र जस्तो चाहिँ देखिन्छ, तर यहाँभित्र जुन हामीले चाहिँ यहाँको चाहिँ भित्र छिर्यौँ, समुदायमा छिर्यौँ भने अझै पनि कतिपय परिवारका बालबालिकाहरू बिहान बेलुकी चाहिँ बिहान खाना नखाइकन विद्यालय गएको चाहिँ प्रत्यक्ष चाहिँ मैले देखेको छु परिवारदेखि गर्दाखेरि, किनभने बुवा र आमा बिहान चाहिँ उहाँ चाहिँ काममा जानुहुन्छ, चेतनाको कमी आर्थिक सामाजिक परिस्थितिले गर्दा चाहिँ उहाँले चाहिँ कमाएको दुःख गरेर कमाएको अथवा ज्याला ज्यामी गरेर कमाएको चाहिँ जुन पैसा चाहिँ दैनिक ज्याला छ त्यो पनि घरसम्म चाहिँ बेलुका नआएको बिचमा चाहिँ त्यो सकेर आउने परिस्थिति चाहिँ छ त्यसमा काम गर्नुपर्ने स्थिति चाहिँ त्यस्तो ब्याकग्राउन्डबाट आइराखेको छ र अहिले बाल विभागको कुराहरू गर्ने हो भने पनि अहिले चाहिँ हिंसा दुर्व्यवहार अब यो अब जात जाति होइन त्यसपछि गएर चाहिँ धनी गरिब यो अपाङ्गता यो धेरै धेरै हिसाबले चाहिँ अहिले पनि त्यो विवेकको कुराहरू चाहिँ छ र धेरै जसो बालबालिकाहरू हिंसा दुर्व्यवहार पनि शिकार भइराखेका छन् र अब अहिले हेर्दाखेरि चाहिँ नेपालको तथ्याङ्क हेर्ने हो भने पनि अहिले 35% बढी चाहिँ बाल विवाह भएको चाहिँ तथ्याङ्कहरू देखिन्छ र गण्डकी प्रदेशको हेर्ने हो भने 30 हाराहारीमा चाहिँ देखिन्छ होइन त्यसरी हेर्दाखेरि चाहिँ आर्थिक सामाजिक मेन मुख्य कुरा चाहिँ आर्थिक र सामाजिक स्थितिले चाहिँ पछाडि पारिसकिसकेपछि त्यहाँभित्र हुने चाहिँ हेला दुर्व्यवहारका कुराहरू नै धेरै खालको बढी देखिन्छ र उनीहरूको चाहिँ दैनिक चाहिँ एउटा चाहिँ खानपिनको कुराहरू अथवा चाहिँ उनीहरूको पढाइ शिक्षा अरू चाहिँ आय आर्जनको कुराहरू त अलिक परको कुराहरू हुँदो रहेछ त्यस भन्दा उनीहरूले चाहिँ बिहान र बेलुका कसरी त्यहाँ हातमुख जोड्ने भन्ने समस्यामा चाहिँ परिवारहरू हुने हुनाले नै आज चाहिँ बालबालिकाहरू सडकमा जाने स्थिति चाहिँ छ विद्यालय गइसकेपछि उनीहरू 6 3-4 स्कुल जाने त्यसपछि गएर चाहिँ बाँकी दिन सडकतिर आउने कहिलेकाहीँ बिहान स्कुल जाने त्यसपछि गएर 1-2 नै त्यहाँबाट स्कुलबाट चाहिँ हिँडेर चाहिँ सडकतिर आउने अथवा काममा जाने घरेलु श्रमिकको कुराहरू चाहिँ त्यतिकै चाहिँ छ तर चाहिँ यो अहिले कानुनले सबै खालको कुराहरू गर्न नपाइने भन्ने खालको कुराहरू चाहिँ छ है त्यसरी हेर्दाखेरि चाहिँ मैले नेपाल सरकारले तयार गरेका नियम कानुन परिधि त्यसले चाहिँ सबै कुराहरू राम्रो देखिन्छ तर त्यसको व्यवहारिक कानुनको कुराहरू हेर्ने हो भने अझै पनि हेला दुर्व्यवहार बाल विवाह होइन यो चाहिँ यो परिस्थिति देखिन्छ र अब अलिकति चाहिँ यहाँले चाहिँ जुन परामर्शको कुराहरू गर्नुभएको छ अब अहिले धेरै जसो यो हेला दुर्व्यवहार होइन यो चाहिँ विभेद जुन खालको कुराहरू चाहिँ छ यसले गर्दा चाहिँ उनीहरूको मन र मस्तिष्कमा चाहिँ चोट पुग्ने त्यसले गर्दा चाहिँ उनीहरूले चाहिँ आफूले गर्न खोजेको कुराहरू गर्न नसक्ने डराउने होइन त्यो खालको परिस्थिति चाहिँ सिर्जना हुने हुनाले भौतिक सामग्रीले मात्र यो समस्या समाधान हुँदैन भन्ने खालको अनुभवका आधारमा हामीले चाहिँ यसलाई साइको त्यस्तो एउटा सामाजिक समस्याहरूलाई समाधान गर्नको निम्ति भौतिक सामग्रीको सँगसँगै सामाजिक सहयोग पनि जरुरी छ र त्यसमा चाहिँ साइको सोसल काउन्सिलिङ चाहिँ एउटा राम्रो टुल्स हुन सक्छ भन्ने हिसाबले चाहिँ हामीले ट्रेनिङ म्यानुअलहरू त्यो बेला चाहिँ हामीले चाहिँ युनिसेफसँग चाहिँ सहकार्य गरेर चाहिँ हामीले चाहिँ त्यो म्यानुअल बनाउने क्रममा चाहिँ हामी सँगै जोड्यौँ र त्यसलाई अहिले हामीले हाम्रा कर्मचारीहरूले फ्यामिली काउन्सिलिङको हिसाबले त्यसपछि गएर यो बालबालिकासँग चाहिँ काउन्सिलिङको हिसाबले होइन त्यो खालको चाहिँ एउटा परामर्श सेवा चाहिँ हामीले नियमित दिएका छौँ जसले सामाजिक रूपमा चाहिँ उत्पन्न भएका समस्याहरू समाधान गर्नुको निम्ति चाहिँ धेरै चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ र अहिले पनि भोटेपछिको बाढीको कुराहरू गर्दाखेरि चाहिँ अहिले पनि धेरैजना मैले अस्ति पनि त्यहाँ हेरेँ अझै पनि चाहिँ त्यो सामग्री सपोर्टको हिसाबको सँगसँगै उहाँहरू धेरै जसो चाहिँ तनावमा अहिले नै बेलुका सुत्दाखेरि चाहिँ बाढी आयो लग्यो लग्यो भन्ने त्यो खालको चाहिँ एउटा होइन त्यो एउटा घटनाको चाहिँ सम्झना उनीहरूलाई आइरहने भएको हुनाले त्यहाँबाट चाहिँ उनीहरूलाई माथि नउठाएसम्म र उनीहरूको अरू विकासको कुराहरू चाहिँ सम्भव नहुने हुनाले त्यो चाहिँ जरुरी छ र त्यसो भएको हुनाले अहिले धेरै राज्यले पनि र धेरै सङ्घ संस्थाहरूले पनि त्यहाँ साइको सोसल काउन्सिलिङको कुराहरू त्यहाँ चाहिँ प्रदान गर्नुपर्छ भनेर लागिराख्नु भएको छ त्यो चाहिँ त्यहाँ मात्र होइन यो चाहिँ हरेक ठाउँमा चाहिँ जरुरी छ र पोखराकै कुराहरू गर्दा पनि र यो बाढी पहिरोको यो चाहिँ कुराहरू चाहिँ अझ चाहिँ बढ्ने चाहिँ देखिन्छ त्यस हुनाले साइको सोसल काउन्सिलिङ चाहिँ एउटा वान अफ द होइन एकदम इम्पोर्टेन्ट महत्त्वपूर्ण चाहिँ एउटा चाहिँ समस्या सामाजिक समस्या समाधान गर्ने महत्त्वपूर्ण चाहिँ टुल्स हो यसलाई चाहिँ सँगसँगै लिएर जानुपर्छ भन्ने लाग्छ
0: हजुर पक्कै पनि यो भूकम्प कोविड र अहिले जुन भोटेको सीमा बाढी आयो होइन त्यो सँगसँगै अहिले गण्डकी प्रदेशको जुन काली गण्डकीमा पनि त्यहाँ मानवीय क्षति धेरै नभए भौतिक संरचना एकदमै धेरै क्षति भएको छ यसको असर चाहिँ जतिसुकै जे घटनामा पनि महिला तथा बालबालिकामा नै पर्छ त्यस्तो केस छ यो हुने यस्तो भएपछि चाहिँ बालबालिकाहरू अथवा महिलाहरू यसरी नै संस्थामा आश्रय लिन पर्ने अवस्थाको संख्यात्मक रूपमा बढ्छ
1: अब त्यसरी हेर्दाखेरि चाहिँ मैले हिजो यो हामी जुन भोटेकोसीबाट प्रभावित क्षेत्रमा जाँदाखेरि र अहिलेको तथ्याङ्क हेर्दाखेरि पनि चाहिँ कस्तो देखिन्छ भने विशेष गरी यस्तो खालको चाहिँ कोभिड होस् अथवा चाहिँ यो चाहिँ के अरे भूकम्प होस् अथवा चाहिँ यो खालको चाहिँ यो जुन बाढी पहिरोको यो चपेटाहरू जुन एउटा चाहिँ यो डिजास्टरहरूको परिस्थितिमा सबैभन्दा बढी चाहिँ समस्यामा पर्ने भनेको चाहिँ बालबालिका, त्यसपछि आएर महिला, त्यसपछि आएर अपाङ्गताको भएका सँगसँगै ज्येष्ठ नागरिकहरू नै बढी चाहिँ प्रभावित भएको चाहिँ हामीले चाहिँ देखेका छौँ र त्यो कुराहरू सुनेका नै छौँ। र अस्ति यो भोटेकोसीको त्यो एरियामा जाँदाखेरि पनि त्यहाँ थुप्रो महिलाहरू र अनि युवतीहरू होइन अनि बालबालिकाहरू चाहिँ अब त्यहाँ त्यो जुन होल्डिङ सेन्टरहरूमा बस्ने, त्यसपछि आएर व्यवस्थित किसिमको बसाइ नहुने, त्यसो हुनाले त्यहाँ बाल विवाहहरू हुन सक्ने, त्यसपछि गएर शोषणहरू दुर्व्यवहारहरू हुन सक्ने होइन, त्यसपछि गएर चाहिँ अब त्यो खालको परिस्थिति चाहिँ त्यहाँ देखेका थियौँ र अहिले चाहिँ राज्यले र विभिन्न सङ्घ संस्थाले पनि त्यो इस्युमा चाहिँ काम गर्नुपर्छ है, यो चाहिँ प्रोटेक्सनको इस्यु महत्त्वपूर्ण हो भन्ने हिसाबले पनि यो कुराहरू आएको छ। सायद अहिलेको राष्ट्रिय बाल दिवसको सन्दर्भमा पनि के अरे यो नारा अति सान्दर्भिक लाग्छ मलाई, अति यो बालपनको रक्षा भविष्यको सुरक्षा भन्ने जुन खालको चाहिँ नारा आयो त्यो नारा पनि सायद यही चाहिँ अहिलेको परिस्थितिलाई हेरेर चाहिँ यो नारा आयो सान्दर्भिक आयो जस्तो लाग्छ मलाई। र सँगसँगै यता अब हामी यो गण्डकी प्रदेशको जुन हिजो काली गण्डकीको उसबाट चाहिँ जुन खालको चाहिँ पर्वत बागलुङको जुन कुराहरू देखिया छ त्यहाँ पनि त्यो खालको परिस्थिति चाहिँ देखिन्छ। र अहिले पनि मैले हिजो तथ्याङ्क चाहिँ हेरिराखेका थिएँ, अब अहिले युनिसेफले चाहिँ 84,000 प्लस चाहिँ बालबालिकाहरू चाहिँ यो भोटेपछिको बाढीबाट प्रभावित भएको छ भन्ने खालको कुराहरू आएको छ। त्यसमध्ये चाहिँ 32,000 प्लस चाहिँ त बालबालिका नै छन् भन्ने खालको कुराहरू आएको छ भने यता 1743 त अब होल्डिङ सेन्टरमा अहिले पनि चाहिँ होल्डिङ सेन्टरमा रहेको भन्ने खालको कुराहरू थियो केही दिन अगाडि। अहिले पछिल्लो चरणमा त्यो सङ्ख्याहरू घटेको छ किनभने राज्यले विभिन्न सङ्घ संस्थाले त्यसलाई चाहिँ व्यवस्थित गर्दै आएको स्थिति छ र अलिकति यो बुवा आमाहरू परिवारहरू गुमाएका बालबालिकालाई अहिले अलिकति चाहिँ राज्यले चाहिँ त्यसलाई राख्ने व्यवस्था पनि गरिसकेको छ काठमाडौँमा। यो हिसाबले हेर्दाखेरि चाहिँ अब अलिकति बालबालिका त्यसपछि गएर चाहिँ महिला बालिकाहरू महिलाहरू होइन ज्येष्ठ नागरिकहरू यस्तो अवस्थामा चाहिँ बढी नै चाहिँ प्रभावित हुने र बढी जोखिममा हुने, त्यसमा हामी सबैले राज्यले पनि र हामी सामाजिक सङ्घ संस्थाले पनि त्यो सेक्टरमा चाहिँ बढी चाहिँ ध्यान दिनुपर्ने भन्ने खालको कुराहरू चाहिँ लाग्छ। र अहिले बाढी प्रभावितहरूलाई सहयोग गर्ने क्रममा पनि अलिकति चाहिँ यो खाद्यान्नको कुराहरूमा मात्र मान्छेको धेरैको ध्यान गइराखेको जस्तो देखिन्छ, तर त्योभन्दा महत्त्वपूर्ण चाहिँ महिलाहरूको होइन महिलाहरूको चाहिँ मेन्सुरेसनको कुराहरू, मेन्सुरेसन प्याडहरूको कुराहरू, त्यसपछि गएर सेनिटरी आइटमको कुराहरू, यो यसले चाहिँ उहाँहरूलाई चाहिँ एउटा त आवश्यकताको कुराहरू भयो, सँगसँगै चाहिँ त्यो टाइममा नहुने स्थितिले गर्दा चाहिँ उहाँको चाहिँ मानसिक रूपमा पनि अरू खालको कुराहरू हुने, त्यो हिसाबले पनि चाहिँ हामीले सहयोग कहाँ कसरी गर्ने भन्ने खालको कुराहरू पनि हामीले चाहिँ अफिसमा कार्यालयमा टेबलमा बसेर होइन कि फिल्डको निडको आधारमा चाहिँ हामीले चाहिँ त्यो कुराहरू गर्नु पर्दो रहेछ भन्ने खालको सिकाइ पनि मलाई अस्ति भयो। हामी जाँदाखेरि पनि त्यहाँको गाउँपालिकासँग चाहिँ क्लोजली कोअर्डिनेसन गरेर के सामानहरू आवश्यक छ भन्ने हिसाबले चाहिँ सूचीहरू बनाएरै हामीले जाँदाखेरि चाहिँ अलिकति चाहिँ व्यावहारिक भयो भन्ने मलाई लाग्छ। र विशेष गरी हामीले सहयोग गर्ने क्रममा चाहिँ सबैभन्दा पहिला चिल्ड्रेन फर्स्ट होइन अथवा चाहिँ सिनियर सिटिजन अथवा महिलाहरू यो आँखाले चाहिँ हामीले चाहिँ सहयोगको कुराहरू चाहिँ बढाउनुपर्छ र यो चाहिँ हिसाबले अगाडि बढ्नुपर्छ भन्ने लाग्छ।
0: अहिले भनौँ न तपाईँहरूले जुन बालबालिका महिलाको स्थिति विकास होइन परिवारको आय आर्जनमा काम गरिरहँदाखेरि फेरि केही वर्ष अगाडिदेखि अर्ग्यानिक कृषि र जलवायुमा काम गरिराख्नु भएको छ, यो यसरी सँगसँगै यी विषयलाई लाँदाखेरि के लागिरहेछ? कहिले काहीँ काम गर्दाखेरि सबै कहीँ न कहीँ जोडिए जस्तो लाग्छ कि है, इन्टर कनेक्सन जस्तो लाग्छ नि त, त्यो अनुभव गर्नु भएको छ कि अलिकति फरक खालको कस्तो अनुभव गरिराख्नु?
1: अहिले चाहिँ यो 30 वर्षमा हामी यसरी काम गर्दै आउँदाखेरि चाहिँ हामी के कुरामा प्रष्ट छौँ भने यो जति पनि हामीले काम गरिराखेका छौँ यसको केन्द्रमा बालबालिकै हुन् भन्ने लाग्छ। किनभने बालबालिकाको समग्र विकासको निम्ति बालबालिका एक्लै होइन, बालबालिकासँग चाहिँ सम्बन्धित सरकारवालाहरू सबैलाई चाहिँ परिचालन गरेर सबैको चाहिँ एउटा साथ सहयोगले मात्र चाहिँ उनीहरूको चाहिँ विकास सम्भव छ भन्ने हिसाबले हामीले चाहिँ बालबालिकाको शिक्षा एउटा पाटो भयो, सँगसँगै उनको परिवार चाहिँ बलियो नभएसम्म, परिवारको क्षमता चाहिँ विकास नभएसम्म, उनीहरूको आय आर्जन चाहिँ अलिकति गर्ने परिस्थिति नभएसम्म, किनभने हामीले गर्ने सहयोग त एक वर्ष होला, दुई वर्ष होला, तीन वर्ष होला, तर अन्तिम ऊ चाहिँ पुनर्स्थापना हुने बस्ने भन्ने खालको कुराहरू चाहिँ के हो भने घरमै हो। त्यसमा त्यो घरलाई पनि राम्रो बलियो बनाउनुको निम्ति फेरि त्यहाँको विद्यालय त्यस के अरे बालबालिकालाई चाहिँ व्यवस्थित किसिमसँग शिक्षा त्यसपछि एउटा अरू खालको चाहिँ विकासको निम्ति पनि अर्को महत्वपूर्ण घर भनेको चाहिँ विद्यालय हो. त्यस हुनाले विद्यालयभित्रको वातावरण विद्यालय शिक्षकहरूको चाहिँ बालबालिका पढाउने चाहिँ तौर तरिकाको कुराहरू यो सबै चाइल्ड फ्रेन्डली हुने परिस्थिति बनाएनौँ भने हामीले घरमा मात्र काम गरेर हुँदैन. त्यस कारण हामीले होलिस्टिक एप्रोचको आधारमा चाहिँ हामीले यो सेवालाई अगाडि बढाउनुपर्छ भन्ने हिसाबले हामीले चाहिँ बालबालिकालाई केन्द्रमा राखेर बालबालिका उसँग जोडिने चाहिँ विद्यालय शिक्षक त्यसपछि एउटा घर परिवार त्यसपछि सँगै चाहिँ नागरिक समाज र सरकारसँग त हामी मिलेर कामै गर्नु पर्यो. त्यसो हुनाले र अनि सँगसँगै फेरि शिक्षाको कुराले मात्र चाहिँ मान्छेलाई जीवन चाहिँ दिन्छ भन्ने छैन. किनभने कतिपय रुचि र कतिपय परिस्थितिले चाहिँ उनीहरू त्यहाँबाट बाहिर आइसकेपछि कम्तीमा चाहिँ उनीहरू केही कमाई गर्ने परिस्थिति सिर्जना गर्नुपर्छ भन्ने हिसाबले फेरि हामीले चाहिँ यो शिक्षामूलक तालिमको कुराहरू गरौँ, महिलाहरूलाई आज आर्जनको कुराहरू गरौँ. अहिले पनि हामीले तनहुँको म्याग्दे गाउँपालिकामा काम गर्दाखेरि चाहिँ यो जलवायु उत्थानशील कृषिको कुराहरू गरौँ, तर कतिपय परिवारसँग चाहिँ जग्गा जमिनै नभएकोलाई हामीले चाहिँ अर्को विकल्पहरू हेर्नुपर्छ भनेर हामीले के गरौँ भने केही न केही चाहिँ हामी गमलामा भए पनि आफूले खाने खुर्सानी तरकारीहरू ठुलो हिसाबले सोच्नुपर्छ भन्ने छैन, त्यो हिसाबले पनि गरौँ. त्यो पनि गर्नु नसक्नेलाई चाहिँ हामीले के गर्यौँ भने फेरि महिला उद्यमी समूह बनाएर हामीले चाहिँ उनीहरूलाई सिप प्रदान गर्नुपर्छ भनेर चाहिँ त्यो सिप पनि हामीले चाहिँ भुत्लाबाट त्यहीको चाहिँ होइन थाली कच्चा पदार्थ भुत्लाबाट चाहिँ प्रयोग गरेर भुत्ला प्रयोग गरेर चाहिँ हामीले ब्याजहरू बनाउने बुकेहरू बनाउने अहिले बजारमा गएर प्लास्टिकको बुकी ल्याउनुपर्छ भन्ने छैन. त्यस्तो भएको हुनाले त्यो त भोलि प्रयोग हुन्छ, प्रयोग भइसकेपछि फेरि प्रयोग गर्न नसक्ने भयो भने चाहिँ मल हुन्छ. त्यसो हुनाले यो हिसाबले पनि हामीले चाहिँ महिलाहरूलाई चाहिँ त्यो ठाउँको सिपको तालिम गर्नु गरौँ. अब महिलालाई सिपको तालिम दिइसकिसकेपछि त्यहाँ आजार्जनको कुराहरू बढ्छ, आजार्जनको कुराहरू हुन बित्तिकै चाहिँ उनीहरूको चाहिँ क्षमता बढ्छ, त्यसपछि उनीहरू सँगसँगै उनीहरूको परिवारका बालबालिकालाई पनि चाहिँ त्यसलाई सपोर्ट हुन्छ. त्यसो हुनाले घुमिफिरि हामी चाहिँ बालबालिकालाई केन्द्रमा राखेर त्यसपछि गएर चाहिँ हामीले त्यसको सम्बन्धित चाहिँ अरू निकायहरू होइन अरू चाहिँ पक्षहरूलाई चाहिँ जोडेर चाहिँ समग्र चाहिँ उनीहरूको चाहिँ विकासमा काम गर्नुपर्छ भन्ने हिसाबले नै लाग्छ. र अब हामीले त्योभन्दा बाहिरको सेक्टरमा चाहिँ अब हामी गयो जस्तो लाग्दैन. अब डिजास्टरको कुराहरू यी त करस्पटिङ इस्यु हुन् किनभने जति बेला नि हुन्छ किन त्यसो हुनाले डिजास्टर त्यसपछि गएर यो अरू जलवायुको कुराहरू अघि हाल्ने कुराहरू कृषि र जलवायु किनभने यो अहिलेको जल्दो बल्दो समस्या हो. यसले चाहिँ बालबालिकाको शिक्षामा नै असर गरिरहेको छ, परिवारको आज आर्जनमा असर गरिरहेको छ, प्रकृतिमा असर गरिरहेको छ, मानव स्वास्थ्यमा असर गरिरहेको छ. त्यसो हुनाले यी सबै चाहिँ महत्वपूर्ण विषय नै हुन् जस्तो लाग्छ.
0: हजुर, अहिलेको अवस्थामा जस्तै भनौँ न हाम्रो देशलाई हेर्ने हो भने चाहिँ पोलिटिकल इस्टाब्लिस छैन होइन. अब के हुने हो भने जस्तो पनि लाग्छ, अब केही चेन्ज एकदम राम्रो चेन्ज हुन्छ कि जस्तो पनि लाग्छ. तर दात्री निकायहरू भनौँ सहयोगी संस्थाहरू एकदम दीर्घकालीन योजनासहित आइरहेका हुन्छन्. यो अवस्थामा चाहिँ यसरी सहयोगमा दात्री निकायसँग सहकार्य गरेर चल्ने खालका संस्थाहरूलाई चाहिँ कतिको सहज असहज कस्तो भनिरहेको छ?
1: अब अहिले चाहिँ मैले मेरो अनुभवमा कस्तो लाग्छ भने अब दात्री संस्थाहरू एउटा चाहिँ विश्व आर्थिक मन्दीको कुराहरू पनि बढ्दै गएको छ. त्यसले गर्दा पनि दात्री संस्थाहरूले को फन्ड रेजिङ गर्ने चाहिँ परिस्थिति चाहिँ हाम्रो चाहिँ अलिकति गाह्रो अप्ठ्यारो अवस्थामा छौँ भन्ने खालको कुराहरू गरिरहनुहुन्छ हामीसँग जोडिएको चाहिँ दात्री निकायहरूले. त्यो एउटा चाहिँ अब एउटा बाटो रह्यो. अब अर्को बाटो भनेको चाहिँ यो हाम्रो चाहिँ यो सरकारको होइन यो दिगोपनको कुराहरू जुन अघि यहाँले उठाउनु भएको छ त्यसरी हेर्दाखेरि चाहिँ स्वाभाविक हुँदो रहेछ होइन. के हो अब अहिलेको नयाँ गभर्मेन्ट आएको छ, नयाँ गभर्मेन्टको काम तौर तरिका यो परिस्थिति उसलाई तपाईँले कसरी हेर्नु भएको छ भनेर हामीलाई सुन्नुहुन्छ. अब अहिले हेर्दाखेरि चाहिँ होप छ किनभने आशा छ किनभने नयाँ चाहिँ सरकार अलिकति चाहिँ युवाहरू पनि हुनुहुन्छ त्यस हुनाले यसले चाहिँ इस्युहरूलाई बुझ्नुभएको छ भन्ने चाहिँ लाग्छ. र त्यस हुनाले हामीले कुराहरू गर्दाखेरि चाहिँ अब यो हामी चाहिँ अलिकति अब अहिले 5 वर्ष किनभने मेजोरिटी पनि भएको छ अहिलेको गभर्मेन्टले त्यसो भएको हुनाले 2/3 हारिमा भएको हुनाले चाहिँ यो चाहिँ 5 वर्षसम्म जान्छ. त्यस हुनाले धेरै कुराहरू चाहिँ अहिले त्यो हिसाबले अगाडि बढ्छ भन्ने खालको कुराहरू चाहिँ आशा चाहिँ हामीलाई पनि छ. र हामीले चाहिँ त्यो हिसाबले चाहिँ दात्री निकायसँग कुराहरू गरेका छौँ. तर यो पुलिस लेभलको कुराहरू भएको हुनाले उहाँहरू कतै कतै चाहिँ अलिकति होइन अब अलिकति के हुने हो अब हामी चाहिँ कन्टिन्यू अब फेरि हाम्रो पोलिसी अरू खालको कुराहरू चाहिँ फरक हुने हो कि भन्ने हिसाबले अलिकति अनुरोध जस्तो चाहिँ हजुरले भने जस्तो चाहिँ त्यस्तो चाहिँ केही देखिन्छ. चाहे यो बिस्तारै चाहिँ अब त्यो क्लियर हुँदै जान्छ होला भन्ने पनि आश गरेका छौँ. र त्यसले पनि केही खालको अहिले तत्काललाई चाहिँ केही असर जस्तो चाहिँ होला. हुन त अहिले पनि यो अब यो बाढीको अवस्थामा चाहिँ होइन बाढी पहिरोको जुन कुराहरू आयो यस्ता हुँदाखेरि धेरै जातीय निकायहरू एकदम खुल्ला रूपमा चाहिँ होइन सरकारसँग चाहिँ सहकारी गर्नुको लागि तयार भएको कुराहरू आइरहेका छ. सरकारको तहबाट पनि त्यो खालको कुराहरू चाहिँ सुनिराखेका छौँ देखिराखेका छौँ. त्यसो हुनाले यो परिस्थिति चाहिँ अब केही होइन छोटो समयमा अलि अन्यायलाई त कसैलाई भए पनि चाहिँ बिस्तारै चाहिँ यो कुराहरू चाहिँ चाहिँ अलिकति स्मुथ होइन हिसाबले चाहिँ अगाडि जान्छ जस्तो नै लाग्छ.
0: हजुर हजुर. हामीले काम गरिरहँदाखेरि पक्कै पनि हाम्रो पनि 5 वर्ष 10 वर्ष एउटा दीर्घकालीन योजना होला. भावी योजना चाहिँ केलाई प्राथमिकता पारेर भावी योजना बनाउनु भएको छ? के छ योजना?
1: पहिले हामीले पनि भर्खरै हामीले भने जस्तो भर्खरै हामीले चाहिँ हाम्रो पहिलेको 3 वर्षे हाम्रो जुन रणनीति योजना थियो रणनीति योजनालाई चाहिँ अहिले हामीले चाहिँ त्यसलाई चाहिँ के अरे रिभ्यू गऱ्यौँ. रिभ्यू गरेर हामी चाहिँ फेरि तत्काल 5 वर्षे रणनीति चाहिँ हामीले तत्काल चाहिँ बनाएका छौँ. यसरी हेर्दाखेरि चाहिँ अहिले हामीले विशेष गरी चाहिँ अलिकति काम गर्ने मोडेलहरू होइन हिजोको भन्दा आज चाहिँ समय परिस्थिति आवश्यकता अनुसार चाहिँ त्यसको चाहिँ चेन्ज छ. त्यसरी हेर्दाखेरि चाहिँ बालबालिकाको शिक्षाको कुराहरू चाहिँ अझै पनि महत्त्वपूर्ण चाहिँ छ. अझै पनि चाहिँ अब राज्यले चाहिँ सबै निःशुल्क भनेको छ. निःशुल्क भने पनि अब यहाँलाई थाहा छ किनभने विद्यालय चाहिँ सञ्चालन गर्ने क्रममा कतिपय ठाउँमा विद्यार्थी सङ्ख्या नभएको स्थिति छ. कतिपय ठाउँमा चाहिँ हामीले चाहिँ एक्स्ट्रा होइन स्थानीय स्रोतबाट चाहिँ टिचरहरू राख्नुपर्ने भवनहरू फर्निचर बनाउनु पर्ने भन्ने हिसाबले यो वा त्यो नाममा अझै पनि विद्यालयमा चाहिँ शुल्क लिने परिस्थिति चाहिँ जुन छ. त्यसो हुनाले यदि चाहिँ हामीले सहयोग गर्ने स्थिति नहुने भने उनीहरू फेरि फर्केर सडकतिर आउने भन्ने स्थिति चाहिँ देखिन्छ. यो चाहिँ तितो सत्य हो र यो इस्युलाई पनि हामीले चाहिँ उठाइराखेका छौँ. अस्ति पनि हामीले चाहिँ छलफल गऱ्यौँ र अब अर्को चाहिँ हामीले यो परिवारहरूको आय आर्जनको कुराहरूलाई चाहिँ छोड्नु हुँदैन भन्ने हिसाबको छ. किनभने जबसम्म उनीहरू आर्थिक रूपमा चाहिँ बलियो हुन सक्दैनन् उनीहरूका समस्या चाहिँ आफै समस्या समाधान गर्ने तहमा उनीहरूलाई पुर्याउनुपर्छ भन्ने लाग्छ. परिवारको आय आर्जनको कुराहरू र अहिले चाहिँ हामीले यो अर्ग्यानिक र जलवायु उत्थानशील कृषिको कुराहरू र जलवायु शिक्षाको कुराहरू र अब अहिले जलवायु परिवर्तनले गर्दा जुन अघि पनि मैले कुराहरू गरेँ हिजो लगाउने गरेको बाली अहिले चाहिँ नहुने स्थिति बनेको छ भने त्यसो भने अर्को के बाली चाहिँ हुन्छ त भन्ने हिसाबले पनि हामीले चाहिँ खोजीनीति गर्न सिकाउने र अर्को बाली लगाउने परिस्थिति सिर्जना गर्नुपर्छ. यदि होइन भने उनीहरू गाउँ छोडेर जानुपर्ने अथवा चाहिँ बस्ती छोडेर जानुपर्ने परिस्थिति बन्छ. त्यो यो चाहिँ दिगो विकास होइन. त्यसो हुनाले यसलाई चाहिँ हामीले चाहिँ निरन्तरता चाहिँ त्यही ठाउँमा बस्ने परिस्थिति सिर्जना गर्नुको निम्ति अहिलेको क्लाइमेट चेन्जलाई न्यूनीकरण गर्ने रोक्ने खालको चाहिँ विधि प्रक्रियाहरू अपनाउनुको लागि चाहिँ हामीले चाहिँ सिकाउने हामीले योगदान गर्ने र सँगसँगै त्यसो भने अहिले चाहिँ परिवर्तित चाहिँ यो जलवायुको जुन परिवर्तनको परिस्थिति सिर्जना भएको छ त्यहाँ चाहिँ हिजोको कुनै के भन्ने बाली चाहिँ यदि नहुने स्थिति हो भने अर्को कुन बाली चाहिँ हामीले त्यहाँ लगाउन सक्छौँ र आयार्जन गर्न सक्छौँ भन्ने हिसाबले पनि हामीले चाहिँ अस्ति एउटा चाहिँ सर्वे रिसर्च गरेका थियौँ. त्यसरी हेर्दाखेरि चाहिँ केही बालीहरू चाहिँ अब बाँदरले पनि नखाने त्यसपछि अहिलेको जलवायु परिवर्तनले पनि केही नहुने जस्तै कर्कडो हामीले हेर्दाखेरि कर्कलो चाहिँ होइन यो चाहिँ राम्रो जस्तो लाग्दैन तर हाम्रा पुर्खाहरूले हाम्रा चाहिँ बालीहरूले त्यो कर्कलोको कुराहरू चाहिँ एकदम चाहिँ होइन त्यसको चाहिँ धेरै प्रोटिन हुन्छ भन्नुहुन्थ्यो. त्यस हुनाले यस्ता बालीहरू पनि छन् ती बालीहरू पत्ता लगाएर त्यो बालीहरू लगाउने हिजोको धानै लगाउनुपर्छ भन्ने छैन. हिजो लगाएको ठाउँमा चाहिँ यदि सुन्तला हो भने अहिले क्लाइमेटको चेन्जले गर्दा यदि सुन्तला भएन भने अर्को फलफुल के हुन सक्छ त भन्ने हिसाबले पनि हामीले हेर्नुपर्छ र यो इस्युमा काम गर्नुपर्छ भनेको छौँ. एउटा अर्को महिलाहरूको चाहिँ हस्तकलाको कुराहरू होइन आयार्जनको कुराहरू र नेपाली हस्तकलाको प्रवर्धन गर्ने कुराहरू त्यो पनि मेसिनबाट ठुला ठुला मेसिनबाट चाहिँ बनाएर चाहिँ यसलाई वातावरणलाई क्लाइमेटलाई इन्भाइरोमेन्ट

0: स्कुलमा चाहिँ हामीले उनीहरूलाई चाहिँ होइन पहिल्यै सजग हुने र पछाडि चाहिँ त्यहाँबाट चाहिँ बस्ने भन्ने हिसाबले पनि चाहिँ हामीले काम गर्नुपर्ने परिस्थिति चाहिँ छ जस्तो लाग्छ र केही लाइनमा हामीले चाहिँ हाम्रा गतिविधिहरू अगाडि बढाएर बढाउने भन्ने हिसाबको सोच छ।
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: धेरै धेरै धन्यवाद रेडियो सफलता र दुर्गाजी र सँगसँगै चाहिँ हाम्रो प्राविधिक मित्र हाम्रो गोविन्दजी जुन चिल्ली नेपालले यो 30 वर्षको जुन सामाजिक सेवाको अभियानमा हामीले चाहिँ जुन हिसाबले काम गर्दै आएका थियौँ त्यो लिएर अहिले सञ्चालित गतिविधिहरू यहाँको लोकप्रिय रेडियो सफलता मार्फत चाहिँ श्रोता समक्ष चाहिँ एउटा पुर्याउने अनुभव चाहिँ सेयर गर्ने जुन एउटा वातावरण चाहिँ जुन अवसर प्रदान गर्नुभएको छ यसको लागि चाहिँ म हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनमा पनि यो खालको चाहिँ एउटा सहकार्य हामी चाहिँ हिजो पनि गरेका थियौँ आज नै गरेका छौँ र भोलि पनि यो सामाजिक अभियानमा चाहिँ यहाँको योगदानको उच्च प्रशंसा र सम्मान पनि व्यक्त गर्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद छ समयको लागि, धेरै धेरै धन्यवाद छ समयको लागि। एउटा संस्थामा निरन्तर 3 दशक भनेको कम समय होइन, यस्ता संस्था मार्फत समुदायलाई परिवर्तनका लागि जुन उद्देश्यले स्थापित भएका छन् त्यो उद्देश्य प्राप्तिका लागि लागि परेका संस्थाहरूलाई पनि हामी उच्च सम्मान व्यक्त गर्छौँ र राज्यले पनि स्थानीय सरकारले प्रदेश सरकारले पनि योतर्फ पनि ध्यान दिनुपर्छ र उहाँहरूले गरेका सकारात्मक कामहरूलाई चाहिँ प्रोत्साहन गर्दै अगाडि बढ्ने प्रेरणा दिनुपर्छ। हामी प्रत्यक्ष रूपमा सहकार्य गरेर पनि काम गर्यौं र ठ्याक्कै बालबालिकाकै क्षेत्रमा अथवा महिलाहरूको त्यो जीविकोपार्जनको लागि परिवारलाई सपोर्ट हुने हिसाबले यति धेरै काम भएका छन् ती अहिले यहाँ एकछिनमा व्यक्त गरेर पनि सकिँदैन। चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक दिल्ली प्रसाद शर्मा सरसँग आज हामीले यो संवाद राख्यौं। भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्नेछौ। सरलाई पुनः धन्यवाद दिँदै भोलि नयाँ विषयवस्तुमा छलफल गर्नेछौ। त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460666042, 98460140081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो

0: आइडिया निकाल दिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला सँगै स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807615947 9532375575।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: कार्यक्रम सहभागिता
3: कहाँ कसको कति सहभागिता,
2: राजनीतिमा महिला सहभागिता कस्तो,
3: पर्यटनमा महिला सहभागिता कति,
2: उद्योग व्यापारमा महिलाको स्थान कहाँ,
3: अनि स्वास्थ्य र शिक्षामा महिला कति अगाडि।
2: र साहित्य कला अनि संगीतमा महिलाको स्थान,
4: मेरो खुशी
3: अब मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा
2: समावेशीको आवाज
3: कार्यक्रम सहभागिता
2: हरेक हप्ताको बुधबार बिहान 8:15 देखि सुन्न नभुल्नुहोला।

0: नमस्कार कार्यक्रम सहभागिता सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी कार्यक्रम सहभागिता आउने गर्दछ हरेक हप्ताको बुधबार बिहान 7:00 बजेदेखि। कार्यक्रम सहभागितामा हामी विभिन्न क्षेत्रमा महिलाहरूको सहभागिताको विषयमा छलफल गर्छौं। कहिले हामी राजनीतिमा महिला सहभागिता त कहिले पर्यटनको क्षेत्रमा महिला सहभागिता। पछिल्लो समयमा महिलाहरूको अर्थपूर्ण सहभागिताको उकालत गर्दै निजामती क्षेत्रमा, उद्यमशीलताको क्षेत्रमा, सामाजिक क्षेत्रमा महिलाहरूको सहभागिता उल्लेख्य बढ्दो रूपमा रहेको छ। यसैलाई मध्यनजर गर्दै हामीले नेतृत्व तहमा महिलाहरूको सहभागिताको उकालत गर्दै अर्थपूर्ण सहभागिताका लागि हामीले पहल गर्ने गरिरहेका छौं। आज हामी उद्यमशीलताको क्षेत्रमा एउटा आर्थिक सशक्तिकरण भएको महिलामा हुने परिवर्तन त्यो आत्मविश्वासलाई जोड्ने कोशिश गर्नेछौँ। हामीसँग अत्यन्त सरल व्यक्तित्व, सामाजिक व्यक्तित्व हुनुहुन्छ। श्री सन्तोषी माता हस्तकला उद्योगका सञ्चालक, महिला उद्यमी, कास्की पोखरा हस्तकला संघका सचिव हुनुहुन्छ। खरे आमा समूहमा पनि आबद्ध व्यक्तित्व हुनुहुन्छ पम्फा थापा। उहाँसँगको कुराकानी लिएर आएका छौँ। पम्फाजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, यति बेला केमा व्यस्त हुनुहुन्छ त?
1: यति बेला म आफ्नै हस्तकला उद्योगमा व्यस्त छु।
0: हजुर,
1: अब यति बेला फेरि हामीहरूको अलिकति पर्यटकहरूको आगमन बढी हुने समय भएको हुनाले
0: हजुर
1: म यस्तै आफ्नै उत्पादनमा नै व्यस्त छु।
0: हजुर हजुर हजुर, के उत्पादन गर्नुहुन्छ यो हस्तकला उद्योगबाट?
1: अब हस्तकला भन्ने बित्तिकै त हातबाट तयार हुने सामानहरू नै भयो। अब यसमा मैले चाहिँ यो तानबाट, हाते तानबाट र अहिले चाहिँ यो फुट्टे तानबाट चाहिँ दुईटा तानबाट मैले चाहिँ कपडा उत्पादन गर्छु। मैले बजारबाट सेतो रङको धागो ल्याउँछु, त्यो धागोलाई म आफै कलर गर्छु। अनि कलर पनि मैले प्राकृतिक र यो केमिकल दुई थरी रङ चाहिँ त्यो गर्छु र त्यसलाई चाहिँ मैले हाते तानबाट हाम्रो जुन परम्परागत हामीले गुन्जी बुने जस्तै गरेर एउटा तान त्यस्तो राखेको छु भने अर्को खालको तान चाहिँ खुट्टामा कुर्सीमा बसेर बुन्न मिल्ने, त्यसमा हात र खुट्टा दुवै चलाएर बुन्न मिल्छ र हाते तानभन्दा यसमा चाहिँ केही उत्पादन पनि बढी हुन्छ। अनि त्यही नै गरेको छु।
0: हजुर, यो त भनौँ न त्यो हिसाबले त त्यो उत्पादित वस्तु त अलि खर्चिलो पनि होला, बजार मूल्य चाहिँ फरक हुन्छ होला।
1: बजार मूल्य अब खासै हामी नेपालीहरूको लागि त अब अलिअलि महँगो भए पनि विदेशीहरूले चाहिँ असाध्यै मन पराउनुहुन्छ र उहाँहरूको लागि हामी राखेको मूल्य सरल नै हुन्छ।
0: हजुर हजुर, के हुन्छ त्यहाँ चाहिँ?
1: मैले विशेष तानबाट चाहिँ कपडा उत्पादन गर्छु र त्यो कपडाबाट मैले अहिले ब्यागहरू नै बनाएको छु, विभिन्न किसिमका लेडिज ब्याग र जेन्ट्स ब्याग, स्कुल ब्यागहरू, आफ्नो ग्राहकको डिजाइन अनुसार, चाहना अनुसारको ब्यागहरू नै बनाएको छु। त्यसको अलावा उहाँहरूले अब अर्डर दिएको खण्डमा मैले कोटहरू अनि वान पिसहरू पनि तयार गरेको छु।
0: हजुर हजुर, विभिन्न खालको है प्रोडक्सन चाहिँ बजारमा छ। नेपालीहरूलाई त्यति महँगै पर्छ एकदम?
1: महँगो भन्दा पनि उहाँहरूलाई अब सानैदेखि नै हाम्रो अब विदेशी सामान नै प्रयोग गर्ने बानी बस्यो, बिचमा चाहिँ हस्तकलाको उत्पादनमा अब अलिकति कमी आएको भएर पनि उहाँहरूमा रुचि नभएको होला, तर अहिलेको नयाँ पुस्ताले फेरि असाध्यै मन पराउनु भएको छ र उहाँहरू पनि हाम्रो नियमित ग्राहक नै हुनुहुन्छ।
0: हजुर हजुर, भनेपछि त रेगुलर कतिजना हुनुहुन्छ त्यहाँ आबद्ध?
1: मेरो दैनिक 10 जना हुनुहुन्छ।
0: 10 जना
1: पार्ट टाइम चाहिँ मेरो त्यो धागोको हामीहरूले डोरीहरू बाँड्नु पर्ने हुन्छ, धागोमा रङहरू लगाउनु पर्ने हुन्छ, त्यस्तो बेलामा मैले पार्ट टाइम गर्दा टोटल 12 जना हुनुहुन्छ।
0: हजुर,
1: नियमित मैले 10 जनालाई रोजगार दिएको छु।
0: 10 जनालाई यो पनि सानो कुरा होइन नि त, होइन? आफू पनि सशक्त हुँदै अगाडि बढ्दै होइन, 10-12 जनालाई रोजगारी दिने भनेको पनि सानो कुरा होइन। तपाईँले सुरुवात चाहिँ म एउटा हस्तकला उद्योगै सञ्चालन गर्छु भनेर कसरी तपाईँको सोच आयो? यो त पुरानो पनि हो है?
1: हजुर
0: हजुर,
1: अब यस्तो भयो, यसको लागि हामी म बिल्कुलै किसानको छोरी हो।
0: हजुर,
1: हामीहरूको बारीमा गहुँ उत्पादन हुन्थ्यो। मैले विगत 40 सालतिरको कुरा गरेको छु, 42 सालतिरको त्यति बेला यो बिन्दवासिनी मन्दिर वरिपरिको नेवार समुदायको दिदी बहिनीहरू हाम्रो माइतीको बारीमा गहुँको नल लिन आउनुहुन्थ्यो उहाँहरू। हामीले त्यो नललाई त्यसै फाल्थ्यौँ, अब नल चाहिँ गाई बस्तीलाई खुवायो भने दुध दिने गाई बस्तीलाई खुवायो भने दुध सुकाउँछ भन्नुहुन्थ्यो उहाँहरूले.
2: हजुर,
1: त्यसै फाल्नु पर्थ्यो. गहुँ काटिसकेपछि त्यो नल हामीलाई फाल्नु पनि फेरि छुट्टै खेताला खोज्नु पर्ने अथवा आफैले उखलेर फाल्नु पर्ने अवस्था थियो. उहाँहरू जानुहुन्थ्यो, नल लिएर आउनुहुन्थ्यो, रहेको खेता गएको नलहरू पनि उहाँहरूले उखलेर राखिदिनुहुन्थ्यो. अनि मलाई त्यो बच्चा देखिने 40 सालदेखि नै उहाँहरूले गरेको देख्दा नै यस्तो गर्यो भने पनि पैसा आमदानी हुँदो रहेछ, हामीले खेर गएको चिजहरू सबै गरे पनि आमदानी हुँदो रहेछ भन्ने एउटा त्यति बेला नै मलाई लागिराखेको थियो.
2: हजुर,
1: अनि त्यसपछि मैले चाहिँ मेरो विवाह भयो. विवाह भएर आइसकेपछि अनि मैले मेरो श्रीमानले विद्यालय खोल्नुभयो, स्कुल खोल्नुभयो. स्कुलमा पढाउने क्रममा मैले बच्चाहरूको आमाहरूसँग पनि मेरो भेट भयो. अब त्यस्तै बच्चाहरूको आवश्यक सामग्रीहरू कहिले कहिले किन्नु पर्दाखेरि बच्चालाई भन्यो, बच्चाले नल्याउने आमाहरूसँग भेट्दाखेरि त्यस्तै अभावको कुराहरू गर्नुहुन्थ्यो कि उहाँहरूले. अनि मलाई लाग्थ्यो कि एउटा परिवारमा आमासँग 2-4 पैसा भए त आफ्नो बच्चाले भनेको कुरा पनि पुर्याउन सक्नुहुन्थ्यो होला. बुवाकै भर परेर बस्दाखेरि बच्चाले पनि अब हामीहरूले पनि बच्चालाई ल्याऊ भन्ने सामान बच्चाले पनि ल्याउन नसक्दाखेरि एउटा अप्ठ्यारो जस्तो स्थिति मैले महसुस गरेँ.
2: हजुर,
1: र अनि त्यहीँबाट नै मैले स्कुललाई पढाइ छोड्छु भनेर मैले 2000 अनि त्यसपछि त्यो लागिराखेको थियो. त्यही क्रममा मैले सञ्चालन गर्छु भन्ने क्रममा नै मेरो फेरि नानु जन्मिन्, छोरी जन्मिन् 65 सालमा. अनि त्यसपछि मैले 2073 सालमा यो घरेलु तथा सानो उद्योगको कार्यालयमा आफ्नो उद्योग दर्ता गरेर अनि मैले चाहिँ पहिला दिदी बहिनीहरूलाई न्यून आय आर्जन भएको दिदी बहिनीहरूलाई पहिला निशुल्क तालिम दिएर र नि उहाँहरू काम गर्न इच्छुक दिदी बहिनीहरूलाई समेटेर नै मैले उद्योग सञ्चालन गरेको.
2: अब सुरुमा त एउटा सामान्य केही गर्छु भन्ने थियो होला, अहिले त्यसलाई पनि परिष्कृत गर्दै गर्दै आउनुभयो होला होइन.
1: त्यसलाई पनि गरेँ नि सुरुमा. अब मेरो एउटा घरमा चाहिँ सानो टिनको कोठा थियो, त्यसमा हामीले त्यो आवश्यक नभएको प्रयोगविहीन सामानहरू राखेर थुपार्थ्यौँ. अनि मैले त्यही कोठाबाट सुरु गरेँ. अझ सुरुमा तालिम दिँदाखेरि त मैले कतिसम्म गरेको भनेदेखि बहिनीहरू तालिम दिन्छु भन्नुभयो, आउनुभयो. त्यो कोठा पनि मलाई अपर्याप्त भएर मैले त्यो मेरो घरको रेलिङमा पनि मैले तानहरू लगाएर त्यसरी पनि बहिनीहरूलाई तालिम दिएर मैले सुरु गरेको. सुरुको दिनमा त सबै व्यवस्थापन गर्दा अलिक गाह्रो नै भयो. अनि अहिले त अब
2: यो भनौँ न 10-11 वर्षको अवधिमा दर्ता गरेको, त्योभन्दा अगाडि नै तपाईँले केही गर्दै हुनुहुन्थ्यो होइन. धेरै परिवर्तन चाहिँ भएको छ,
1: धेरै भएको छ नि, धेरै भएको छ. अब आफ्नो कमाई अनि त्यसपछि 2-4 दिदी बहिनीहरूलाई पनि रोजगार दिएर उहाँहरू पनि आत्मनिर्भर भएको देख्दा मलाई असाध्यै खुसी लाग्छ.
2: हजुर, अहिले जस्तै भनौँ न तपाईँ आफै कास्की पोखरा हस्तकला सङ्घको सचिव पनि हुनुहुन्छ होइन. महिलाहरूको त्यो आर्थिक पाटो स्ट्रङ हुँदाखेरि, सशक्त हुँदाखेरि कस्तो महसुस हुँदो रहेछ?
1: महिलाहरूको आर्थिक पाटो सफल हुँदा त धेरै फरक हुन्छ नि बहिनी. अब पहिला परिवारमा हेर्ने दृष्टिकोण होइन, अब भनौँ एउटा चुरा एक दर्जन चुरा किन्दाखेरि पनि हाम्रो श्रीमानसँग हात थाप्नु पर्थ्यो भनेदेखि अहिले घर खर्च पनि आफूले चलाउन सकेछ, लगायत अन्य खर्चहरू पनि आफूले गर्न सकिएको छ. अब त्यसमा आफै आत्मनिर्भर भयो, कहीँ जानु पर्यो, केही गर्नु पर्यो भने पनि धेरै कठिनाइहरू हुन्थ्यो कि. तर आफू सक्षम भएपछि त्यस्ता विविध किसिमका कठिनाइहरू केही पनि आउँदो रहेन.
2: हजुर,
1: चाहिँ एकदम सहज आफूलाई चाहिँ स्वतन्त्र जस्तै हुँदो रहेछ.
2: हजुर,
1: त्यो चाहिँ मैले अनुभव गरेको छु.
2: हजुर, भनेपछि चाहिँ धेरै यसमा यो उद्योग त छँदैछ, त्यहाँबाट पनि धेरै महिलाको सशक्तिकरण, सामाजिक सशक्तिकरण होइन.
1: हजुर,
2: अब यो संस्था मार्फत फेरि महिलाहरूका सबैका एउटै खालका समस्या हुन्छ नि त होइन.
1: हजुर,
2: यी कुराहरू पनि छलफल गर्ने माध्यम पनि
1: भयो नि. जस्तो म एउटा के भएको छु भने दिदी बहिनीहरूलाई रोजगार दिएको छु भने उहाँहरूको दुःख सुख बुझिदिने होइन. फिर परेको बेलामा कहिले त कस्तो हुन्छ भने एक्लै रोयो भने पनि आफ्नो दुःख पोखिँदै पोखिँदैन कि. एकजनाको अगाडि आएर रोयो भने फेरि हल्का हुन्छ. एउटा चौतारी जस्तो गर्मी, प्रचण्ड गर्मीको बेलामा बस्ने एउटा चौतारीको जस्तो पनि म भइदिएको छु दिदी बहिनीहरूको लागि. पनि भइदिएको छु.
2: हजुर पक्कै पनि यो यसले चाहिँ हामीले हेर्दाखेरि रोजगार मात्रै होइन उहाँहरूलाई सान्त्वना सहारा होइन एउटा आत्मविश्वास पनि भएका
1: छौँ।
2: यो हस्तकलाका सामग्रीहरूको बजार चाहिँ कस्तो छ नेपालमा अथवा पोखरामा?
1: पोखरामा बजार राम्रो छ हजुर, आफूले उत्पादन राम्रो गर्न सक्नु पर्यो, राम्रो छ। म फेरि पर्यटकीय नगरी नै अब लेक साइडमा नै बसेको हुनाले पोखराको पनि विशेष पर्यटकहरू बढी आउने ठाउँ लेक साइडमा बसेको हुनाले मलाई चाहिँ बजारको खासै समस्या चाहिँ छैन
2: छैन
1: है छैन
2: हजुर। भनौँ न क्वालिटीको सामान भयो भने जति पनि
1: हजुर आफूले राम्रो सामान बनाउन सक्नु पर्यो। अब लेक साइड छ भन्दैमा सामान भत्ता मुटे पनि पार्नु भएन, मिहिनेत चाहिँ आफूले गर्नु पर्यो, बजारको लागि त्यस्तो समस्या चाहिँ छैन
2: हजुर। अझै हुन्छ नि त्यो कतिपय अवस्थामा दिदीबहिनीहरूले भन्नुहुन्छ कि अझै हाम्रो नेपालीहरूले चाहिँ नेपाली नै उत्पादन चाहिँ युज गर्नुहुन्न भन्ने खालको नि सुनिन्छ कि त्यो चाहिँ कस्तो लाग्छ तपाईँलाई? त्यो हो
1: अब यसलाई चाहिँ म 100% हो भन्न त सक्दिनँ, तर पनि जस्तो अहिलेको नयाँ पुस्ताहरूमा एकदम उपहार दिने हस्तकलाको सामान अब सायद उहाँहरूले त्यो चाहिने सामान प्रयोग गर्दा गर्दा वाक्क भएर पनि हुनसक्छ, किनभने मान्छेले नयाँ खोज्छ कि नयाँ खोज्छ, त्यसले गर्दाखेरि नयाँ पुस्ताहरूले मेरोमा त आउनुहुन्छ अब पोखरा भ्रमण आएको दिदी यस्तो घर परिवार आमा बुवा
2: यस्तो
1: जाने भनेर चाहिँ त्यसले चाहिँ लिएर जानुहुन्छ
2: हजुर।
1: नयाँ पुस्तामा एकदम
2: एकदम नयाँ खालको होइन, अरू चिज त जहाँ पनि पाइन्छ नि त पोखरा आएपछि के लैजाने त भन्दाखेरि त्यो हामीले नयाँपन पनि दिन सक्नु
1: पर्छ। त्यसले गर्दाखेरि नयाँ पुस्तामा रुचि बढेको देखिन्छु मैले
2: हजुर। अनि यही क्षेत्रमा कम्पिटिसन चाहिँ कस्तो छ?
1: प्रतिस्पर्धा पनि छ नि हजुर, हँ प्रतिस्पर्धा पनि छ। अब हामी सँगै छौँ त्यहाँ वरिपरि चाहिँ 3-4 व्यवसायी सँगै छौँ
2: हजुर।
1: अब प्रतिस्पर्धा मान्छे सफल हुनलाई मलाई प्रतिस्पर्धा पनि हुनुपर्छ जस्तो लाग्छ, प्रतिस्पर्धा राम्रो हो।
2: प्रतिस्पर्धा भएन भने त फेरि होइन
1: होइन प्रगति नै हुँदैन,
2: प्रगति नै हुँदैन,
1: प्रतिस्पर्धा हुनैपर्छ
2: हजुर। यो क्षेत्रमा चाहिँ सम्भावना चाहिँ के देख्नुहुन्छ?
1: राम्रो छ नि, खटेर बस्यो भने हजुरको अब अन्त जागिर खान गयो भने ठ्याक्क तोकिएको समयमा जानु पर्यो, तोकिएको समयमा आउनु पर्यो। यसमा चाहिँ त आफ्नो दिदीबहिनीहरूलाई तालिम दिएर एउटा सेड्युल बनाइदिएपछि आफू चाहिँ त्यति खटिनु पर्दैन कि, अनि एउटा दोस्रो दिदीबहिनीहरूलाई पनि अरू सरकारी अफिसमा जस्तो गरेर 10 बजीबाट 4 बजी नै आएर गर्नु पर्दैन, उहाँहरू स्वेच्छाले म आज आउनु भएन, आज म यस्तो मेरो बच्चालाई हेर्नु पर्यो यस्तो हेर्नु पर्यो भन्नुभयो भने हुन्छ भोलिपल्ट आउनुहोस् तपाईँको काम गर्नुहोस् भनेर यसमा हामीले समय चाहिँ सीमित कर्मचारीहरूलाई मात्रै समय तोकिदिएका छौँ भने अरूहरूलाई हामीले समय तोकिएका छैनौँ। उहाँहरू फुर्सद भयो भने बिहानैदेखिबाट पनि उहाँहरू गर्न सक्नुहुन्छ, घरमा बेलुकासम्म बस्नु मिल्ने वातावरण छ भने त्यो गर्न सक्नुहुन्छ, सहज छ
2: हजुर हजुर। अनि जस्तै यही कामहरू त्यहीँ आएर गर्नुपर्छ कि घरमा लगेर गर्न पनि मिल्ने
1: खालको? उहाँहरूको घरमा त्यो गर्ने ठाउँ छ भने घरमा लगेर गर्नु पनि हुन्छ, घरमै आएर गर्नुपर्छ भन्ने कुनै छैन, घरमै गर्नु पनि हुन्छ
2: हजुर हजुर। अहिले मुख्य समस्या चाहिँ के छ यो क्षेत्रमा?
1: समस्या कच्चा पदार्थको, अब हाम्रो कच्चा पदार्थहरू धागो, हाम्रो धागो र रङ हाम्रो इन्डियाबाट आउँछ, अब अहिले त बुटोल धागो कारखाना सञ्चालन भइदिएपछि हामीलाई धेरै सहज हुन्छ भन्नुपर्छ हाम्रो अग्रसित दिदीहरूले, मैले त बुटोल धागो कारखानाको धागो प्रयोग गरिनँ, मैले उद्योग सञ्चालन गर्दा बुटोल धागो कारखाना सञ्चालनमा थिएन, जुन अग्रज दिदीहरूले उहाँहरूले चाहिँ बुटोल धागो कारखाना अब सञ्चालन हुन्छ हामीलाई धेरै सहज हुन्छ भन्नुभएको छ, र त्यो लगायत हाम्रो यता ज्ञान भन्नेमा त्यो धेरै सामानहरू चाहिन्छ
2: हजुर।
1: हामीले त कपडा मात्रै उत्पादन गर्छौँ, सामानहरू चाहिन्छ, यो र मेटेरियल जुटाउन हामीलाई अलिकति समस्या हुन्छ, र मेटेरियल हामीले सबै काठमाडौँबाट ल्याउनु पर्ने हुन्छ र कोही चाहिँ इन्डियाबाट ल्याउनु पर्ने हुन्छ
2: हजुर।
1: त्यसैको लागि अलिकति समस्या भनेको हाम्रो त्यही नै छ
2: हजुर
1: हजुर। अरू खासै छैन,
2: अरू समस्या खासै छैन
1: अरू छैन
2: हजुर छैन। अनि यो कास्की पोखरा हस्तकला सङ्घमा चाहिँ सङ्घले चाहिँ के गरिरहेछ अहिले तपाईँ आफै?
1: अब हामी कास्की पोखरा हस्तकला सङ्घ भनेको अब यो हस्तकला व्यवसायीहरूको सङ्गठन अब नाथले नै यसको परिचय दिइराखेको छ। हामीहरूले यसमा चाहिँ विविध समयमा हामीले प्रत्येक महिना आजको 2-3 महिनाको फरकमा हामीहरूले तालिमहरू दिइराखेका छौँ, जस्तो मेनबत्ती बनाउने तालिम, अब त्यो मेनबत्ती बनाउने तालिम त पहिलाको त कुरामा थियो भने अहिले त्यही मैललाई फगालेर हामीले सजावटको सामानहरू बनाउने, जस्तो फुलहरू, बुकीहरू त्यस्तोहरू बनाउने, त्यसैबाट सानसानो गुडियाहरू बनाउने, त्यस्तो किसिमको तालिमहरू दिइराखेका छौँ भने हाम्रो यो मकैको खोस्टा हजुरको यो हामीले गाई बस्तीलाई खुवाउने अथवा गाई बस्ती नभएको खण्डमा मल बनाउने मकैको खोस्टालाई त्यसलाई कलर गरेर त्यसलाई विभिन्न किसिमको फुलहरू ब्याजहरू बनाएर त्यसलाई पनि त्यस्ता किसिमको तालिमहरू दिएका छौँ भने विभिन्न समयमा पुरुषको तालिमहरू अनि स्वेटर बुन्ने तालिमहरू त्यस्ता तालिमहरू पनि हामीहरूले चाहिँ प्रदान गर्दै आइराखेका छौँ।
2: हजुर, कति आबद्ध हुनुहुन्छ यो संस्थामा?
1: हामी 42 जना अहिले चाहिँ 42 जना चाहिँ आबद्ध छौँ, सदस्यता चाहिँ हामीले विस्तार गरिराखेका छौँ।
2: हजुर, कहिले काहीँ बजारमा के कन्फ्युजन, महिला उद्यमी भन्नुहुन्छ दिदी बहिनीहरू, तर इन्डिया चाइनाको सामान ल्याएर बेच्ने व्यक्तिलाई त कसरी उद्यमी भन्नु होइन, त्यो खालको कन्फ्युज पनि छ कि होइन। ठ्याक्कै आफैले उत्पादन गरेको अब कच्चा पदार्थ त ल्याउनै पर्यो आफ्नो यसमा नभएपछि होइन, त्यो खालको पाउनुहुन्छ कि पाउनुहुन्न?
1: अब हाम्रो यो कास्की पोखरामा मैले त्यस्तो व्यवसायहरू भेटेको छैन है, अब बाहिरको कुरा त मलाई थाहा भएन।
2: हजुर हजुर, होइन कहिलेकाहीँ महिला उद्यमीहरूको कुरा गर्दाखेरि अनि त्यो खालको पनि देखिन्छ कि।
1: हजुर, अब यो हामी बिल्कुल अब हस्तकला सँगै भनेपछि हाम्रोमा चाहिँ त्यो चाहिँ भेटेको मैले छैन।
2: हजुर हजुर, हस्त

0: पुस्तकालयमा विभिन्न अरू अरू सेक्टर पनि हुनुहुन्छ होला,
1: हुनुहुन्छ हस्तकलामा अब विभिन्न अब एउटा कसैले चाहिँ अब बच्चाको ड्रेसहरू बनाउनु भएको छ,
0: हजुर
1: अब कोही व्यवसायीहरूले गलैँचा बनाउनु भएको छ, कसैले भान्द्राहरू बुन्ने भएको छ, हाते तानबाट जन्तु खुट्टा र हातहरू दुवै चलाएर त्यसरी बुन्नु भएको छ, त्यस्ता किसिमका साथीभाइहरू सङ्गठन छ हाम्रो।
0: हजुर हजुर यो त एकदम सम्भावना भएको क्षेत्र पनि हो नि त होइन?
1: हजुर
0: अहिले पनि हामी भन्छौँ कि पोखरामा आएपछि के पठाउने त हाम्रो युनिक के हो त नि होइन, पोखरामा यति धेरै पर्यटक आउनुहुन्छ र पनि ठ्याक्कै पोखराको चिनो भनेर लैजाने चिज केही पनि छैन भनिरहेको बेलामा हामीले गर्न सक्ने सम्भावना त थुप्रै रहेछ नि त।
1: हजुर अब अहिले मैले यो कटन धागोमा के प्रयोग गरेका थिएँ भने मैले चाहिँ अल्लोलाई अहिले अल्लो यो चाहिँ मैले बेनीबाट लिएर आउँछु र चाहिँ यो मेरो जुन यो हात खुट्टादेखि चलाउने कुटी तानबाट मैले चाहिँ त्यो अल्लोको कपडाहरू पनि उत्पादन गरेको छु। त्यसबाट मैले कोटहरू त्यसबाट अलिक ठुलो साइजको कपडा निस्कन्छ, हाम्रो 36 इन्ची 48 इन्चीसम्म हामी निकाल्न सक्छौँ तर मैले 36 इन्ची निकालेको छु। त्यसबाट कोटहरू कार्पेटहरू त्यस्तोहरू पनि हामीले तयार गरेको छु। अहिले मैले निकाल्छ लोकल चाहिँ र हिटेड पनि प्रयोग गरेको छु।
0: यो त भनौँ न मास प्रोडक्सन गर्ने हो भने अघि धागोकै कुरा हामी कहीँ कपास हुने हो भने होइन, कपास खेती एकदम ठुलो भोल्युममा हुने हो भने अल्लोको लागि अथवा सिस्नु भनिन्छ नि धेरै ठाउँमा केराको पनि हुन सक्छ भनेर त्यो खालको प्रमोसन गर्नतर्फ हाम्रो स्थानीय सरकार प्रदेश सरकार सङ्घ सरकार नलागेको
1: उहाँहरूले अलिकति यतातिर ध्यान नदिए जस्तो लाग्छ किनभने अहिले हरेक गाउँघरमा एकदम बाँदर आतङ्क छन्।
0: हजुर
1: एकदम बाँदर आतङ्क भएर मान्छेहरू यो बजार बसाइ सरिराख्नु भएको छ। त्यस्तो त्यहाँका किसानहरूलाई केही सौदे दरमा ऋणहरू उपलब्ध गराएर जस्तो अब गाँजा त हामीले उत्पादन गर्न अनुमति पाइसकेका छौँ, गाँजा र बाँदरले कुनै पनि दुःख दिँदैन, जुन गाँजाको कोटाबाट पनि धागो निकाल्न सकिन्छ।
0: हजुर
1: अब मैले त त्यो गाँजाकोबाट मेरो तानले त कपडा बुन्छ तर बुनिसकेपछि पनि त्यसलाई फेरि अरू प्रक्रियाहरू गर्नुपर्ने भएको हुनाले मैले गाँजाको धागो प्रयोग गरेर कपडा बुनेको छैन। तर मलाई चाहिँ मेरो ग्राहकले अर्डर गर्नुभयो भने मैले बाहिरबाट ल्याएर त्यसरी ग्राहकलाई सेवा दिएको छु।
0: हजुर
1: त्यसरी चाहिँ किसानहरूलाई एउटा हामीले हौसला बढाइदिनु भयो भने जरुर चाहिँ यो राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई।
0: हजुर हजुर
1: ध्यान दिनुभयो भने राम्रो हुन्थ्यो जस्तो लाग्छ।
0: त्यही त
1: पासहरू राजाहरूलाई त बाँदरले कुनै पनि दुःख दिँदैन।
0: हजुर गर्न सक्ने सम्भावना थुप्रै छन् कि अहिले हामी बसाइसकेर सबैजना हामी सहर बजारमा बस्छौँ होइन, गाउँघरमा हाम्रा बारीहरू पाहाहरू सबै बाँझै छ, त्यो देख्दा पनि कस्तो मनै गाह्रो हुन्छ कि गर गर्न पनि सकिँदैन होइन, तर त्यो खालको सरकारकै नीति भयो भने त अलि ठुलो भोल्युममा काम गऱ्यौँ भने त हामी धेरै सम्पन्न हुन सक्छौँ
1: हुन सक्छौँ। अब यो गाँजाको रुखहरूलाई नगरिकन पनि त्यही घाँसलाई नै हजुरहरूले चाहिँ नेपाली कागज बनाउने तालिम दिएर नेपाली कागजका कारखानाहरू खोल्दिन पनि त्यही घाँसबाट पनि हामीले आफ्नो आमदानी गर्न सकिन्छ।
0: घाँसबाट है
1: हजुर सकिन्छ त्यसबाट पनि सकिन्छ।
0: हजुर हजुर
1: हजुर कागजहरू बनाउन सकिन्छ घाँसबाट पनि हामीले फाइदा लिन सकिन्छ।
0: हजुर
1: त्यसरी तालिम दिएको भन्दामा
0: अब यसरी सञ्चालन गर्ने क्रममा कहीँ त्यस्तो हुन्छ नि अलि ठुलो भोल्युममा काम भइरहेको चाइना इन्डिया कहीँ त्यस्तो हेर्न जाने अवसर मिलेको छ कि छैन?
1: मलाई मिलेको छैन। जस्तो अब म फेरि यो हस्तकला महासङ्घको पनि सदस्य छु।
0: हजुर हजुर
1: हस्तकला महासङ्घको सदस्य पनि छु र उहाँहरूले चाहिँ विभिन्न समयमा यसको मेला महोत्सवहरू हुँदैछ है भन्ने जानकारी चाहिँ मलाई गराउनु भएको छ। अब मेरो आफ्नै व्यक्तिगत कारणले गर्दा म चाहिँ सहभागी हुने मसँग चाहिँ भएको छैन।
0: हजुर
1: म गएको छैन तर त्यस्तो अवसरहरू मलाई आइराखेको छ। म आफ्नै कारणले गर्दा म चाहिँ सहभागी हुन पाइरहेको छु।
0: हजुर पक्कै पनि एउटा व्यक्तिले भन्दा संस्थागत रूपमा हामीले घस्कचायौँ भने त्यसको आवाज चाहिँ मजाले सुनिन्छ। स्थानीय सरकारमा अथवा प्रदेश सरकारमा तपाईँहरूले यी कुराहरू राख्नु भएको छैन?
1: हामीले राखिएको छ, राखिएको छ, आश्वासन पाइन्छ। अब त्यही त हो सरकारी काम है, फेरि उहाँहरूले पनि कर्मचारीहरूले पनि आश्वासन दिनुहुन्छ, फेरि उहाँहरूको पनि हातको कुरा भएन। अब प्रक्रियाहरू पुर्याएर आउँदाखेरि केही ढिलाइहरू सुस्तीहरू भएको छ, त्यस्तै अब स्थानीय ओडा भन्दा जस्तो गएको जेठ महिनामा हामीहरूलाई चाहिँ हाम्रो एउटा 17 नम्बर वडा जस्तो हाम्रो कास्कीको वडा हस्तकलासँग चाहिँ 17 नम्बर वडा नै 10 नम्बरको संस्था भएको हुनाले त्यहाँको वडा अध्यक्षले चाहिँ हामीसँग बजेट चाहिँ केही बजेट फिक्स गर्यो र हजुरहरूले आएर चाहिँ मेनबत्ती बनाउने तालिम दिनु पर्यो भन्नुभयो र उहाँहरूकै आग्रहमा गएर हामीले मेनबत्ती तालिम दियौँ पहिला दियौँ फेरि पछि पनि त्यो दलित तथा उत्पीडित जनजातिको लागि आएको चाहिँ बजेट पनि फ्रिज भएर पुनः उहाँहरूलाई पनि तालिम दिनुहोस् भन्नुभयो दुईचोटि चाहिँ हामीले त्यसरी उहाँहरूको आग्रहमा हामीले तालिम दिएका छौँ अस्ति गर्दै
0: हजुर पनि कामहरू थुप्रै गर्नुमा
1: थुप्रै गरिएको छ
0: हजुर जस्तै तालिम दिने कामहरूदेखि लिएर विभिन्न सशक्तिकरणका कामहरू पनि गर्नुहुन्छ
1: हजुर
0: संस्थागत रूपमा
1: गरिराखेका छौँ
0: हजुर अहिले यसरी काम गरिरहँदाखेरि हामी लर्निङ बाई डुइङ भन्छौँ नि त है काम गर्दै सिक्दै अगाडि बढ्दै फेरि मार्केटमा के रहेछ त आवश्यकता भन्ने भनौँ न अघि तपाईँले भन्नुभयो गाँजाको पनि डिमान्ड भइरहेको हुन्छ विभिन्न ती आइडिया पनि फेरि आउँदै गर्छन् अनि आफूलाई इन्ट्रेस्ट लागेको विषय त हामी नेटबाट पनि खोजेर हेरेर होइन डिजाइनहरू त्यो पनि गर्छौँ होला त्यो हिसाबले हेर्दाखेरि यो क्षेत्रमा चुनौती चाहिँ के देखिन्छ
1: अब चुनौतीहरू भन्दाखेरि अब त्यस्तै मलाई यो हाम्रो सामानको जुन
0: हजुर
1: कच्चा पदार्थ हो भन्ने चुनौती नै
0: हो
1: हजुर
0: कच्चा पदार्थ यहीँ प्रोडक्सन हुने हो भने त होइन
1: हामीलाई
0: हाम्रै पाखाबारीमा लगाउने भने त एकदमै सहज पनि हुन्थ्यो सस्तो पनि हुन्थ्यो फेरि उहाँहरूले आम्दानी पनि गर्नुहुन्थ्यो
1: होइन यहाँको लोकलले आम्दानी पनि गर्नुहुन्थ्यो र हामीले उत्पादन भएको सामानलाई अझै सरल मूल्यमा चाहिँ आफ्नो ग्राहकहरूलाई उपलब्ध गराउन
0: सक्थ्यौँ हजुर हामी कहाँ कस्तो भयो भने बाहिरकै सामान चाहिँ एकदमै धेरै लगाउने खालको परिपाटी चाहिँ बढ्दै गएको छ इन्डिया चाइनाको सामानहरू हाम्रै प्रोडक्सन के हो त्यसलाई चाहिँ हामीले प्रमोट गरौँ त्यो चाहिँ युज गरौँ अथवा हामीले कहीँ गिफ्टहरू दिँदाखेरि नि तपाईँले भने जस्तै बिस्तारै त बढ्दैछ हामीले गर्ने हरेक क्रियाकलापमा पनि जोड्न सकिन्छ नि अलिकति महँगो होला होइन त्यो खालको बनाउन चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ
1: तपाईँलाई अब यस्तो भयो कि यो म त यसलाई के भन्छु भने यो राष्ट्र प्रेम आफ्नो माया आफ्नो मातृभूमिप्रतिको माया जस्तो हामीले दैनिक हाम्रो पाठ्य पुस्तकमै समावेश गरौँ भन्छु क्या म त यसलाई जस्तो हामीहरूले पढ्दा हामीले नैतिक शिक्षा पढेका थियौँ जुन नैतिक शिक्षा बिच हटाइयो अहिलेसम्म त राखिएको छ जस्तो भन्ने मैले सुनेको छु नैतिक शिक्षा हटाइयो त्यो हटाउन नहुने कुरा हटाइयो जस्तै नैतिक शिक्षा हामीले पढे जस्तै गरेर यो घरेलु सामानहरूको माया गरौँ जस्तो आफ्नो देशलाई राष्ट्रलाई माया गरेर जस्तै स्वदेशी उत्पादनको माया गरौँ भन्ने किसिमको एउटा पाठ्य पुस्तकमा नै समावेश गरौँ र हाम्रो विद्यालयहरूमा पनि अनिवार्य रूपमा यो हस्तकलाको सानैदेखि तालिम दिँदै रहेछौँ कि बच्चाहरूलाई त्यो गर्यो भने त सानैदेखि त प्रयोग गर्यो भने त माया प्रेम बढिहाल्छ
0: हो नि अलि हामीले पनि केही अलिअलि पढ्न पायौँ क्या त्यति बेला पूर्व व्यवसाय सिकाउने हो भने त बच्चाले त्यो एससी दिँदा दिँदै आफ्नो लागि आफै गर्न पनि सक्छ नि त त्यो खालको हट्दै गयो कि
1: हट्दै गयो जस्तो हामीले स्कुलमा पूर्व व्यवसायिक शिक्षा पढेका थियौँ हामी एसएलसी दिँदाखेरि मालमा एसएलसी हुन्थ्यो
0: हजुर
1: रिजल्ट चाहिँ सानोको पहिलो हप्तातिर अर्थात् अन्तिम हप्तातिर हुन्थ्यो त्यसमा हामीसँग प्रशस्त समय हुन्थ्यो त्यति बेला म स्वयं कटिङ तालिम गएको छु कपडा सिलाउनु गएको छु किनभने स्कुलमा पढेको थिएँ नि मैले केही पढेको थिएँ र त्यो चाहिँ कपडा सिलाउने तालिममा चाहिँ लिन गएको थिएँ कि म त्यो 5 महिना समयमा लिन गएको थिएँ त्यसरी नै विद्यालय तहबाट नै राखिदियो भने यो माया प्रेम उहाँहरूमा आफै आउनु पर्छ
0: अहिले चाहिँ हामीले अरू अरू सेक्टरतिर भनौँ न यी कामहरू त पढे लेखेकोले गर्ने होइन भन्ने जस्तो गरिदियौँ कि हामीले होइन यो त जसले गरे पनि एकदमै त्यो व्यक्ति मलाई लाग्छ कि सम्पन्नता भनेको आर्थिक रूपमा मात्रै सम्पन्न भएको व्यक्ति होइन कि जोसँग स्क्रिप्ट छ ज्ञान छ त्यो व्यक्ति सम्पन्न हो नि त होइन हरेक समय उसले बनाएर बस्न सक्छ कि एउटा काठमाडौँमा एउटा यस्तै प्रदर्शनी ठुलो मेला भएको थियो होइन इन्डियाबाट एकजना चाहिँ स्टार नर्स त्यो प्रदर्शनीमा सहभागी हुन आउनुभयो उहाँले आफूले बनाएको ढकिया लिएर कि उनलाई त्यो स्टाफ नर्सलाई त आर्थिक रूपले त सम्पन्न अनि मलाई कस्तो अचम्म लाग्यो कि अनि किन यो मेरो यस्तो मनपर्ने सेक्टर हो म आफै बनाउँछु बिक्री पनि गर्छु भन्नुभयो कि त्यो खालको हामी कहाँ अलिकति नभएको हो कि त्यो खालको हुन्छ नि मान्छेलाई त पेसा एकतिर भयो नि उसको उसलाई चाहिँ एकदम मनपर्ने काम हुन्छ नि गर्नलाई होइन त्यो काम पनि त हामीले उपयोग गर्न सक्छौँ त्यो खालको चाहिँ भएन कि है
1: अब मेरो बुझाइ मेरो नितान्त मेरो बुझाइमा हामीहरूले के गर्यौँ भने बच्चाहरूलाई पढ बिहान उठिनु पढ बेलुका उठिनु पढ जस्तो बाबु नानी तिम्रो इच्छा के छ फलानाको छोरा डाक्टर भयो तिमी पनि डाक्टर भयो इन्जिनियर भयो
0: हुनै
1: भने हुनै पर्छ बरु तेरो लागि मैले तैँले जे भन्छु त्यस्तो गरिदिन्छु त हुनै पर्छ भनेर पनि एउटा दबाब दिइराखेको मैले देखेको छु त्यो नगरौँ होइन बच्चालाई चाहिँ तिमीलाई के गर्न मन लागेको छ गर जस्तो कतिपयले डाक्टर पढौँ बा आमाको पैसाले डाक्टर पढिदिउँ तर डाक्टर पढेपछि उसले काम गरेको छैन कि उसले आफूले मन लागेको काम गर्छ बुढामा पनि मैले तपाईँले भनेको डाक्टर पढिदिएँ अब म मैले मन लागेको गर्छु भन्छु त्यो गर्दा त उसको समय पनि नोक्सान भयो बुढामाको पैसा पनि नोक्सान भयो त्यसको सट्टा छोराछोरीहरूलाई तिमीले जे मन लाग्छ त्यो गर काम भनेको कुनै पनि ठुलो हुँदैन कुनै पनि सानो हुँदैन भन्ने किसिमको शिक्षा हामीले दिन सकेको खण्डमा यो चाहिँ काममा चाहिँ माया चाहिँ सबैलाई गर्छ कि जस्तो अब मैले चाहिँ मेरै छोरीले के गर्छिन् भने अब इन्जिनियर पढ्छु भन्छन् अहिले अब प्रायः मेरो कामहरू सबै सिकिसक्यो उसले कलर धागो रङ लगाउनदेखि लिएर अब तानहरू पनि सबै उनलाई नलेज छ तान बुन्न चाहिँ उसले सिकेकी छैनन् अलिक गाह्रो हुने भएर
0: हजुर
1: सबै किसिमको नलेज छ अहिले चाहिँ के भनिसक्यो भने म बिराको समयमा म पुरुष चलाउन सिक्छु मलाई पुरुष चलाउन सिकाइदिने भने मैले त्यही सिकाइराखेको छु कि उनलाई चाहिँ त्यो सिकाइराखेको छु मैले त अब बच्चाहरूलाई त सकेसम्म मोबाइल नलिएर यस्तो यस्तो कामहरू लगाइराखेर मेसिनहरू चलाउन उनले कमसेकम व्यवसाय गरेन भने पनि भोलि आफूलाई पुरुषले चाहिएको सामान त उसले आफूलाई तयार गर्न सक्छ एउटा कपडा उज्रियो भने पनि टेलरकोमा जानु पर्दैन नि एउटा सानो मेसिन त उसले कोठामा राख्न त सक्छ नि एउटा कोठाको कुनामा राखेर आफूलाई चाहिने गर्न त सक्यो भने पनि त धेरै ठुलो सहयोग हुन्छ उसलाई समय बचत हुन्छ पैसा बचत हुन्छ टेलरकोमा जाऊ अब समय बचत हुन्छ उसले आफूले गर्ने भएपछि जति बेला पनि गर्नु पायो त्यस्ता किसिमका बुवा आमाले पनि शिक्षा दिउँ स्कुलमा पनि त्यस्ता किसिमका शिक्षाहरू दिए भने अब बच्चाहरूले सिकिहाल्छ नि त देख्दै नदेखेको मोबाइलहरू बुवा आमाले चलाउँदै जस्तो लागेको मोबाइलहरू लिएर लगाएर कस्तो कस्तो आधुनिक उपकरणहरू चलाउन जानेका बच्चाहरूले हामीले दैनिक गरिदिएको चिज त जानिहाल्छन् जस्तो लाग्छ मलाई
0: तर यतिकै हामीले सिकाउँदैनौँ अनि
1: सिकाउँदैन
0: हामीले जे काम गर्यो बच्चाले नै त्यही गर्छ त्यही भएकोबाट हामीले पनि एउटा क्रिएटिभ सृजनात्मक केही न केही काम गऱ्यौँ भने बच्चा पनि त्यसैमा एङ्गेज हुन्छ नि तपाईँ हामी मोबाइलमै बस्यौँ भने बच्चा पनि मोबाइलमै बसिरहेको हुन्छ होइन अनि कस्तो पनि देखिन्छ भने हामीले चाहिँ देश बनेन यो भएन ऊ भएन भनेर एकदम भन्छौँ कि मैले जापानमा देखेको त्यहाँ चाहिँ हरेक व्यक्तिले योगदान दिने कि राष्ट्र निर्माणको लागि होइन हामीले यति गरेन भने त देश राष्ट्र बन्दैन नि त हाम्रो नगर बन्दैन अथवा हाम्रो गाउँ बन्दैन भन्ने खालको कि अनि यो नपुगेर होइन नि त कहिले के पनि देखिन्छ भने हाम्रो नेपाली समाजमा कति दुःख गरेको हो उसले कति नपुगेको हो यत्रो छ भन्नुहुन्छ कि त्यो नपुगेर भन्दा पनि यो मनुष्य जीवनको उपयोगिता हामी खाली किन बस्ने त्यसलाई चाहिँ युज गरेको हो नि त समयलाई होइन त्यो खालको पाउनुहुन्छ कि पाउनुहुन्न
1: मैले एकदम पाएको छु जस्तो मैले 73 सालमा उद्योग दर्ता गरेदेखि नै मैले यो ठाउँ ऊ ठाउँ नटोकाउँ नटोकाउँ मैले तालिम दिन्छु तपाईँहरू तालिममा सहभागी हुनुहोस् तपाईँहरूलाई काम गर्न गर्नुहोस् आत्मनिर्भर हुनुहोस् भनेर मैले नभनेको ठाउँ सायद कहीँ पनि छैन होला मैले अहिले एक वर्ष जति भयो मैले एक वर्ष नभनौँ छ महिना भयो मैले यो भन्न छोडिदिएँ हामीलाई त पुगेछ हाम्रो बुढाले नगर भन्नुभयो मेरो त यति जग्गा छ यो जग्गा बेच्न 1 करोड आउँछ ब्याङ्कमा राखेँ मैले 1 लाख आउँछ क्या किन दुःख गर्ने
0: हो त
1: उत्तर मैले पाएको थियो जस्तो मेरो एउटा तितो अनुभव भनौँ मैले यो खुट्टाले चलाउने मेसिन कुटे मेसिन लिएर आएँ अनि मङ्सिरमा लिएर आएपछि चाहिँ तालिम दिनलाई दुईजना दुईवटा मेसिन ल्याएको थिएँ दुईवटा बहिनी टिक्क पारेको थिएँ विशेष कारणवश उहाँहरूको त्यही बेलामा नै घरमा बस्नुपर्ने अर्को काम आइपऱ्यो र मैले यति मेरो फेसबुक हुन्छ सबैमा मैले व्हाट्सएप सबैमा ग्रुपहरूमा मैले चाहिँ राखेँ तालिम लिन आउनुहोस् मसँग यसको मेसिन छ तपाईँहरू सिक्नुहोस् भन्दाखेरि कोही आउनु भएन र मैले दिनको 5,000 तिरेर चाहिँ लिएर आएको प्रशिक्षकलाई 15 दिन राखेँ उहाँ चाहिँ कोही एकजना पाएन अनि उहाँले नै मेरो आफ्नो पीडा बुझेर यो ठाउँमा तालिम दिएर चाहिँ हजुर रहन्छ म्याडम बरु उहाँसँग तपाईँसँग दुईवटा मेसिन छ मसँग एउटा श्रीमान श्रीमती पनि हुनुहुन्छ बरु म उहाँहरू दुईजनालाई पठाइदिन्छु म काम गरेको ठाउँमा जान्छु भनेर उहाँले जानुभएर उहाँकै सम्पर्क गरेर मैले बाजुराबाट दुईजना व्यक्तिलाई लिएर आएर रोजगार दिइराखेको छु कि त्यस्तो चाहिँ अब यो तितो सत्य भनौँ या मिठो सत्य भनौँ त्यो चाहिँ मैले भोगेको छु कि सिक्नुहोस् चिज सिक्नुहोस् सिकेको पैसा लाग्दैन भनेर पनि सिक्न
2: हो त अनि त्यो सिप मैले भने नि जोसँग सिप छ त्यो धनी व्यक्ति हो कि उसले चाहिँ भोगो बस्नु पनि पर्दैन दुई चार पैसा गोजीमा भइरहेको छ नि त
1: जस्तो हामी सानो हुँदा हाम्रो बुवा उहाँले भन्नुहुन्थ्यो स्वदेश त पुजिए त राजन विद्वान पुजिए त राजा भनेको आफ्नो देशमा मात्रै पुजिन्छ भनेको धनी मान्छे सीमित ठाउँकोले मात्रै चिनिन्छ विद्वान भनेको सिप भएको मान्छे त संसारको कुनै कुनामा गए पनि भोको बस्नु पर्दैन एक साथ भोको बस्ला एक दिन भोको बस्ला तर अर्को दिनबाट भोको बस्नु पर्दैन तर गोजी गोरी झोला गोरी पैसा दिएर गएको मान्छे त यता सक्छ उता सक्छ उसँग सिप छैन भने पैसा छिटिएपछि भोको बस्यो त्यसले गर्दाखेरि सिप भन्ने कुरा त्यस्तो ठुलो चिज हो कि अब त्यो चाहिँ मान्छेहरूले बिर्सै
2: हामी कहाँ तपाईँले भने जस्तै के भयो भने एउटा जग्गा छ हजुर पोखरामा तली जग्गा पनि महँगो होइन एउटा घडेरी बेची भइहाल्छ नि
1: हजिना
2: गर्नु पर्यो हाम्रो स्कुलिङ आफन्तहरू परिवारको स्कुलिङ चाहिँ केही न केही त गर्नुपर्छ है 200-400 भयो भने कमाएर ल्याऊ भन्ने खालको चाहिँ हुनु पर्यो कि त्यो भयो भने बल्ल उसले चाहिँ पैसाको महत्व पनि बुझ्छ अनि राष्ट्र निर्माण चाहिँ त्यत्तिकै हुने होइन कि राष्ट्र बन्ने होइन सबै व्यक्तिले मैले जापानमा देखेको यति काम गर्ने यति काम गर्ने त्यहाँ पद मेरो पद यति ठुलो म त यहाँ कुर्सीमा बस्दिनँ होइन उहाँहरूले मजाले के काम भनेपछि यति सम्मान गर्ने कि हामी कहाँ त्यो कामलाई भन्दा पदलाई चाहिँ प्रतिष्ठालाई चाहिँ एकदम ठुलो मानिरहेको छौँ कि
1: अब त्यो हजुरले भन्नुभएको कुरा चाहिँ हाम्रो यो चलिआएको कुरा एकदमै सत्य कुरा भन्नुभएको छ मैले चाहिँ कतिपय दिदी बहिनीहरूले भन्नुहुन्छ कि मलाई मेरो सिपमा यस्तो गर्नुभयो उस्तो गर्नुभयो भन्नुहुन्छ म उहाँहरूको कुरा सुन्छु कि
2: हजुर
1: तपाईँको श्रीमानले त्यस्तो गर्नुभएको छ ठिक उहाँ एकदम बेठिक तर तपाईँले तपाईँको श्रीमानले के गर्नुभयो भन्नुहोस् न आफूले के अर्कासँग आश गरेसम्म आफूले पनि गर्नु पऱ्यो मेरै सन्दर्भमा हेर्दा मलाई यो गर्नुपर्ने कुनै आवश्यकता
2: छैन
1: तर पनि मैले 2-4 दिदीबहिनीलाई रोजगार दिएको छु अनि मेरो 2 रोपनी जति तरकारी सेती भन्ने ठाउँमा छ म तरकारी आफै उत्पादन गर्छु तर त्यहाँ गएर मलाई तरकारी उत्पादन गर्नुभन्दा मैले चाहिँ त्यो इन्डियाबाट आएको तरकारी किनेर खान मलाई सस्तो पर्छ तर पनि मैले के गर्छु मेरो बाजे जग्गालाई युनिभर्सिटी बनाएँ त्यो तरकारी लगाउने क्रममा 1-2 रोजगार पाएँ र मेरो परिवारले चाहिँ अर्ग्यानिक खाना पाएँ मैले अर्ग्यानिक खानु पाएँ र मैले चाहिँ हप्ताको एक दिन म माटोमा जान्छु माटोमा चाहिँ गएर म माटोसँग खेल्छु किनभने म माटोबाटै हुर्किएको हुँ माटोमा गएर खेल्छु पसिना निकाल्छु मजाले पसिना निकाल्छु यहाँ दिदीबहिनीहरू भन्नुहुन्छ कता गएर आउनुभयो भने म बिहान हिँडेर आएको भन्नुहुन्छन् अनि घरमा के गर्नुभयो त घरमा नै मेरो काम गर्ने मान्छे छ भन्नुहुन्छ कि त्यो घरको काम मजाले गरे त पसिना निस्किहाल्छ किन मान्छे राख्नु किन गर्नु पर्यो त्यो पनि देखाएको छु कि हिँडे मात्रै चाहिँ एक्सर्साइज हुन्छ घरमा नगर्ने त्यो देखाएको छु एउटा अनि अब त्यो पनि उहाँहरूको विचारमा त ठिक होला मेरै कुरा मान्नुपर्छ मेरो गोरुको बारे कता त म भन्दिनँ तैपनि त्यो गरे भने त आफ्नो काम आफै गरेर सानो त भइँदैन नि
2: हजुर
1: त्यो भइँदैन जस्तो मलाई लाग्छ
2: हजुर पक्कै पनि एकदमै पछिल्लो समयमा एउटा हामी हाम्रो पालामा उमेरको हिसाबले अलिकति तपाईँले बढी सिक्नु भयो होला हैन अझै हाम्रो आमाले हामीले त आमाहरूले जे गर्नुभयो त्यो सिक्दै आयौँ नि त होइन उहाँहरूको पछि पछि लाग्ने के गर्नुभयो भन्ने उहाँहरूको फेरि दिनचर्या नै यो अरू कामहरू भन्दा खेत बारी घर परिवार यो नै थियो नि त सीमित अनि आमालाई सघाउनु पर्छ ओहो उहाँलाई गाह्रो हामीलाई आस्थ्याप अटोमेटिक आउँछ नि होइन अब अहिले हामी त्यो काम बच्चालाई देखाउँदैनौँ तिमीलाई गाह्रो हुन्छ भन्छौ त्यसपछि त कहाँबाट बच्चाहरूमा त्यो परिवर्तन आउँछ त
1: हामी आफै गर्दैनौँ के मेरो बच्चाले गरेन भन्छौ तर हामी नै गर्दैनौँ के हामीले काम गरौँ हाम्रो बच्चाले अटोमेटिकली गर्छ हामीले काम गरेपछि हाम्रो बच्चाले काम गर्छ
2: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा चाहिँ जस्तै यो क्षेत्रलाई अझ सशक्त बनाउन हाम्रो छुट्टै पहिचान बनाएर अगाडि बढ्न होइन राज्यले के गर्नुपर्छ र व्यक्ति आफैले के गर्नुपर्छ जस्तो लाग्छ
1: अब राज्यको तर्फबाट त मैले के भन्छु जस्तो राज्यले नगरिदिनु भएको मैले भन्थेन जस्तो कोभिडको बेलामा यो व्यवसायीहरूलाई उहाँले चाहिँ 5% लोन ब्याज दरमा लोन दिनुभएको थियो
2: हजुर
1: राज्यले आफ्ना नागरिकहरूलाई अगाडि लैजानु छ भने एउटा सहुलियत कर्जाको व्यवस्था गर्नुपर्छ मेरो बुझाइमा त्यो लाग्छ त्यही नै हो र आम नागरिकले चाहिँ राज्यलाई के गरिदिनु पर्यो भनेदेखि हामी खाली हात नबसौँ शिक्षिको आत्मनिर्भर बनौँ मैले एउटा त्यो नै एउटा लक्ष्य नै लिएर अगाडि बढेको छु शिक्षिको आत्मनिर्भर बनौँ शिक्षिकौँ काम जेसुकै होस् गरौँ जस्तो एउटा स्वेटर हामीले बजारमा किन्दाखेरि तपाईँको चाहिँ 1500-2000 पर्छ भने हामीले बुन्दाखेरि त्यसलाई चाहिँ केही रकम बढी पर्ला तर आफै गरौँ कि बेलुकाको समय बिहानको समयमा सदुपयोग गरौँ त्यसलाई भन्दा 24 घन्टा घोटिनु पनि पर्दैन जस्तो फुर्सदको समयमा एक दिन दुई दिन चार दिन त्यसरी बुनेर पनि त्यो गरौँ त्यस्तो त्यस्तो साना कुराहरू छन् जस्तो कतिपयको बारीमा के देखिरहेको हुन्छ भने म त्यता जाँदा मेरो बारीमा जाँदा के देखिरहेको हुन्छु भने त्यो कर्कलोहरू त्यस्तै कुहिएर गइरहेको देखेको हुन्छु उहाँले चाहिँ बजारबाट चाहिँ त्यो मस्यौरा त्यो भटमासको मस्यौरा सोयाबिन लगाएको देखिरहेको छु त्यस्ता त्यस्ता खेर जाने चिजहरूलाई जस्तो फोहोरलाई मोहोरमा परिणत गरौँ भन्छु मैले जस्तो अहिले मैले विगतमा मैले मेरो कस्टमरलाई मेरो त प्रायः विदेशी नै हुनुहुन्थ्यो कस्टमर र मैले चाहिँ कोराको झेला कोराको कपडा बजारबाट ल्याउँथेँ त्यसमा प्रिन्ट गर्थेँ मेरो व्यवसायको नाम लेखेर प्रिन्ट गर्थेँ र त्यो त्यसमा राखेर रा, मैले मेरो कस्टमरलाई सामान उपलब्ध गराउँथेँ किनभने उहाँहरूले त प्लास्टिक मन पराउनुहुन्न अब फाइबर पनि महँगो छ अनि फाइबरको झोलाले पनि हाम्रो सामानहरू गर्नु उनीहरूले अलिक आन्दैन त्यो गरेका थिएँ भने मैले यो सिजनबाट मेरो घरमा त अब म त कपडा एउटा कपडा किनेपछि त्यो च्यातिएर पुलमा परिन्जेलसम्म लगाउँछु मलाई त्यो अर्काले कपडा फेर्यो अर्काले लगाएछ मलाई कुनै मन लाग्दैन म त्यो गर्छु तर छोराछोरीहरू अब उनीहरूको उमेर पनि त्यो हो त्यो उमेरमा हामीले पनि नगरेको होइन त्यो गरेको हुनाले ती लगाएर रहेका कपडाहरू त्यसलाई चाहिँ मैले सस्तो गरेर ब्याग बनाएर अहिले जुन कस्टमरलाई दिने ब्याग मैले त्यो बनाएको छु जस्तो घरमा चामल ल्याएको बोराहरू भयो दाल ल्याएको बोराहरू भयो अनि अब अरू सामानहरू पनि ल्याइन्छ नि त्यस्ता बोराहरूलाई ब्याग बनाएको छु अनि मेरो पुरानो साडीहरू मेन त साडीहरूलाई नै ब्याग बनाएर कस्टमरलाई चाहिँ त्यही ब्याग उपलब्ध गराएको छु त्यसले गर्दाखेरि यता मेरो सामानको सामान पनि सदुपयोग भयो जुन एउटा पल्सनहरूबाट वातावरणलाई भयो जोगियो भने अब कस्टमरले पनि नयाँ चिज पाउनुभयो उहाँले पनि नयाँ चिज पाउनुभयो उहाँहरूलाई पनि त्यो फाइबरको झोला प्लास्टिकको झोला घरमा लगेर पनि डस्टबिनमा फाल्नु पर्थ्यो भने मैले दिएको झोलाले उहाँलाई सरकार सरकार ल्याउनु बजार जान पनि त्यसले पनि सहयोग गर्यो हामी दुवैजनालाई चाहिँ फाइदा भएर अहिलेको सिजनबाट मैले मेरो कस्टमरहरूलाई त्यो ब्याग चाहिँ उपलब्ध गराउँदै आइरहेको छु
2: हजुर हजुर नै भयो कस्तो राम्रो अहिले फेरि सोध्न मन लागिहाल्यो अघि तपाईँले सिक्न चाहनेहरू हुनुहुन्न भनिरहँदाखेरि जस्तै कोही कोहीलाई के हुनसक्छ भने सोसियल मिडिया नै ठ्याक्कै साथी भयो भने देखिन्छ होइन सम्पर्क पनि नहुने हुनसक्छ कोही त्यस्तो जुन ठाउँमा भएर पनि हामीलाई सुनिराख्नु भएको छ हेरिराख्नु भएको छ भने जस्तै यस्तो सिक्न चाहने अथवा मनै उद्योग सञ्चालन गर्थे सानो लगानीले भन्न चाहने दिदी बहिनीहरूलाई केही भन्न चाहनुहुन्छ
1: सिप सिक्ने र मेरो जस्तै है अब मैले जानेको मैले पनि त सबै कुरामा म निपुण छु त म भन्दिनँ मैले पनि जानेको हस्तकलाको तालिमहरू लिन आउनुहुन्छ भने यहाँहरूलाई स्वागत छ एनी टाइम आउनुहोस् मैले जानेको सिप म सिकाउँछु र उद्योग सञ्चालन गर्न दर्तादेखिका लिएर सम्पूर्ण त्यो पनि म सहयोग गर्नेछु र थोरै धेरै त म भन्न सक्छु नि केही मात्रामा आर्थिक सहयोग पनि भएमा गर्थेँ भनिन्छ भने त्यो पनि म गर्न तयार छु. जस्तो यसको प्रसङ्गमै भन्दाखेरि एकजना चाहिँ हुनुहुन्थ्यो, सायद मैले उहाँको विशेष झापातिर अर्का पता हुनुहुन्थ्यो, उहाँले चाहिँ मेरो इन्स्टाग्राम वेबसाइट हेर्नुभएछ. हेर्नुभएपछि उहाँले फोन गर्नुभयो, दिदी मलाई चाहिँ ब्याग बनाउन मन लाग्यो भन्नुभयो. हजुर. अनि ब्याग बनाउन मन लाग्यो भनेपछि आइडिया दिनुहोस् भन्नुभयो. मैले सबै किसिमको आइडिया दिएँ, तालिम दिनुहुन्छ दिदी अनि दिनुहुन्छु दिन्छु म भने, र उहाँलाई सबै सिकाइदिएँ मैले, सबै कुराहरू भनिदिएँ. अनि उहाँले चाहिँ खास चाहिँ मेरो जस्तो ब्याग बनाउन खोज्नुभएको रहेनछ, बजारबाट किनेर ल्याएको कपडाबाट स्कुल ब्याग, जुन हाम्रो स्कुलको बच्चाहरू बोकिरहेको ब्याग बनाउनु भएछ, अनि त्यसको लागि र मेटेरियल कहाँ चाहिन्छ के गर्छ त्यो कुराहरू भनेर. अब सिक्ने इच्छा भयो भने कहाँ झापादेखिको मान्छेले पनि मेरो वेबसाइट पत्ता लगाएर इन्स्टाग्राम पत्ता लगाएर फोन गरेर गर्नुभयो. उहाँलाई मैले सबै कुराहरू चाहिँ जानकारी गराइदिएर उहाँले चाहिँ व्यवसाय सञ्चालन गर्नुभएको एउटा अनुभव मलाई छ.
2: हजुर हजुर. पक्कै पनि त्यो जहाँ इच्छा त्यहाँ उपाय
1: भनिन्छ
2: नि, त्यो हुन्छ कि इच्छा भयो भने त्यो इच्छालाई चाहिँ उपाय निस्किहाल्छ, तर खोजी गर्न पर्यो. इच्छा छैन भने
1: जस्तो तिर्खा लाग्नु पर्यो, तिर्खा लाग्यो भने त मान्छेले खोला खोज्छ, कुवा खोज्छ, अब पानी अहिले त अब खोला कुवा भन्दा पनि जार खोज्छ भन्नु, अब पोटल खोज्छ भन्नु, त्यो खोज्नु पर्यो कि आफूलाई जुन सिक्ने व्यक्तिमा प्यास लाग्नु पर्यो कि, त्यसमा माया लाग्नु पर्यो. अब मैले गर्दिनँ भने मेरो परिवारलाई सहयोग हुन्छ, अनि हामी सबै परिवार मिलेर सम्पन्न भयो भने समाज सम्पन्न हुन्छ, राष्ट्र सम्पन्न हुन्छ भन्ने राष्ट्र प्रेमको भावना, अब कामको माया त्यो भयो भने
2: जरुरी. यो व्यवसाय अथवा उद्योग सञ्चालन गर्ने क्रममा भनौँ न, सुरुमै अघि तपाईँले भन्नुभयो नि मेरो कामहरू त विदेश गइन्छ, बजारको कुनै कमी नै छैन भन्नुभयो कि, होइन त्यो सुरुवात गर्ने बित्तिकै त हुँदैन, हामी कहाँ के हुन्छ भने गर्ने बित्तिकै आइदिइहाल्यो हुन्थ्यो भन्ने खालको कि, होइन त्यहाँभित्र सङ्घर्ष त कति हुन्छ नि त. एउटा सफल व्यवसायी, एउटा स्थापित व्यक्तित्व हुन चाहिँ जुनसुकै व्यवसाय भने पनि के कुरामा चाहिँ ध्यान दिनुपर्ने रहेछ?
1: व्यवसायी हुनुमा, एउटा सफल व्यवसायी हुनुमा दृढ संकल्प.
2: हजुर.
1: दृढ संकल्प, एकदमै म यो काम गर्छु गर्छु गर्छु, म यो गर्छु, चाहे जस्तो सुकै परिस्थिति आओस् म गर्छु. अब मेरो उदाहरण दिनुपर्दा म भन्छु, मेरो पहिला, अहिले त मैले पहिला सुरुमा खोलेको ठाउँबाट अहिले दोकान चेन्ज गरेको छु. जस्तो पहिलाको दोकान खोलेको ठाउँमा बाहिरको सटर लगाइदिएपछि म चाहिँ त्यो भित्रभित्रबाट, मेरो भित्रको कम्पाउन्डबाट हिँड्न म घरमा पुग्न सक्थेँ. मैले केसम्म गरेँ भने सुरुको दिनमा दिउँसो खाजा खायौँ, अनि छोरी सानी थिइन्, तिमी खाजा खाऊ आफै खाऊ भने उनी आफै खाना खाने, आफै उनी आफै सुत्ने. अनि त्यसपछि मैले काम गर्दा गर्दा बाहिरको सटर लगायो, काम गर्दा गर्दा सुरुमा त मैले पाँचजना टेलर राखेको थिएँ सिलाउने, अनि अझ सुरुमा धेरै हुनुहुन्थ्यो किनभने हातको काम मैले दोकानमा राख्नुपर्ने हुनाले धेरै हुनुहुन्थ्यो, बाह्रजना जस्तो पुग्ने हुनुहुन्थ्यो. अनि त्यसरी काम गर्दा गर्दा गर्दा गर्दा मैले चाहिँ अब बाहिरको सटर लगाएँ, भित्र कोठामा बसेर काम गर्दा गर्दा गर्दा गर्दा थाहै छैन कि कति बजे भन्ने थाहै छैन. घरि हेर्दा त मैले कहिले 12 बज्थ्यो, कहिले 1 बज्थ्यो, खाना पनि छैन, दिउँसो खाजा जे खायो खाएँ, खाना पनि छैन. आज कस्तो छिटो निन्द्र लाग्यो जस्तो हुन्थ्यो कि मलाई, आज किन यस्तो छिटो निन्द्र लाग्यो, हिजो त मलाई यस्तो छिटो निन्द्र लागेको थिएन, मेरो त काम भ्याटै छैन भन्थ्यो. मैले घरि हेर्दा 1 बजेको हुन्थ्यो, 12 बजेको हुन्थ्यो, अनि मैले त्यो बाहिरको ढोका बन्द गरेँ, त घर कम्पाउन्डबाट हिँडेर आफ्नो कोठासम्म जानु पनि डर लाग्थ्यो कि, त्यस्तो सुनसान हुन्थ्यो कि, त्यस्तो हुन्थ्यो. अनि एउटा त्यो भयो. अनि दोस्रो चाहिँ मेरो स्वास्थ्य, काम गर्दा गर्दा मैले शरीरलाई ध्यानै दिन छु, र मेरो चाहिँ घुँडामा समस्या आयो कि, घुँडाको समस्या कि यतिसम्म कि मैले पाइला पनि सार्न नसक्ने गर्दा, बिहान दिउँसो बेलुका त एउटै पोजिसनमा बस्दा बस्दा बस्दा मेरो त खुट्टामा पाइला सार्नु पनि नसक्ने भयो कि. अब अनि काम सकेर हिँड्छु भन्दा त पाइलै सर्दैन, किन सर्दैन भन्दा भन्दा त सरेन. अनि त्यस्तो हुँदा हुँदा त्यो दिनमा भर्याङ चढ्दाखेरि म त्यो सानो बच्चा चाहिँ चार खुट्टाले जस्तो बच्चा हिँडेर त्यस्तै गरेर गएँ, अनि भोलिपल्ट चाहिँ अब सबै सुत्नु भएको थियो, त्यो भन्ने कुरै भएन. अनि भोलिपल्ट मेरो खुट्टा यस्तो भयो, म त बेलुका यस्तो सुतेँ भएन. अनि भोलिपल्ट विचार त गर्नु पऱ्यो, भोलिपल्ट भर्याङ त ओलिसु त ओलिनै सक्दिनँ, म त समातेर ओलिनु पर्ने भयो. अनि मेरो छिमेकीहरूले भन्नुहुन्छ, एकजना बहिनीले, म रुएँ हजुरलाई देखेर, म रुएँ किन यस्तो काम गर्नुहुन्छ, आफू नि यस्तो हुनुभयो भनेर म रुएँ, दिदी हजुरलाई देखेर रुएँ भन्नुभयो. अनि उहाँले अहिले पनि भन्नुहुन्छ कि रुएँ भन्नुहुन्छ, मैले त खुट्टा दुखे भनेर छोडिदिएको भए त मेरो व्यवसाय अलिक म यहाँ हजुरले मलाई बोलाउँदा नै बोलाउनु हुन्थेन, म यहाँ आउँदा पनि आउने थिइनँ। अनि मैले त्यसपछि मैले अब समस्या त पत्ता लाग्नु पऱ्यो के भयो भनेर विभिन्न हाड जोड्ने डक्टरहरूसँग सम्पर्क गरेँ। तपाईँको हड्डी खिएको छ, घुँडाको हड्डी खिएको छ भन्नुभयो। अनि त्यसपछि यसको उपाय के त, म औषधि त लिँदिनँ डक्टर साहब, तर मलाई चाहिँ यसको उपाय के त म सम्झाउनु पऱ्यो भन्दाखेरि मैले चाहिँ फिजियोथेरापी दिनुभयो र म फिजियोथेरापी गर्छु। अनि मेरो त्यति बेला तौल पनि फेरि म 95 केजी थिएँ, एकदमै तौल बढेको थियो मेरो त्यति बेला। र अनि उहाँहरूको सल्लाह अनुसार मैले तौल पनि मेन्टेन गरेर मैले 65 आएको छु र म चाहिँ हिँड्छु, दैनिक हिँड्छु। म प्रायः चाहिँ सवारी साधनहरू, निजी सवारी साधनहरू कम चलाउँछु।

0: बाह्र एक बजी हामी गएर सुत्ने त हो नि, भोलि फेरि आफ्नो काम गर्नु छ। त्यो भएकोबाट हामीले जति पनि सफल व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको पछाडि सफलताका कथाहरू हुन्छन्। त्यस कारण एउटा हाम्रो सङ्घर्षशील व्यक्तित्व, आफूले केही गर्नुपर्छ, गर्यो भने कर्म गर्नुपर्छ भनेर लागि पर्नु भएको व्यक्तित्व अत्यन्त सरल हुनुहुन्छ पम्फा थापासँग आज हामीले यो कुराकानी गर्यौँ। दिदी, हामी कार्यक्रमको एकदम अन्त्यमा छौँ, अन्त्यमा के भन्नुहुन्छ?
1: अब सर्वप्रथम त दुर्गा बहिनीलाई धेरै धेरै धन्यवाद। हाम्रो धेरै वर्षपछि भेटघाट भयो र सम्झिनुभयो जुन मैले मेरो आफ्नो भोगाईहरू सफलताको कथाहरू यहाँ आएर सुनाउनु पाएँ। लाग्छ मलाई मेरो सफलताको कथा सुनेर मैले दुर्गा बहिनीको जुन रेडियो सफलता मार्फत सुनेर नै धेरैजना व्यवसायी भइदिनुहुन्छ भन्ने मैले एकदम दृढ आशा लिएको छु र बहिनीलाई पनि धेरै धेरै धन्यवाद र हजुरको रेडियो सफलता र हजुरको पनि सफलताको शुभकामना दिँदै गर्छु। म पनि यहाँबाट बिदा हुन्छु। धन्यवाद,
0: धेरै धेरै धन्यवाद छ यो समयको लागि। हाम्रो पक्कै पनि हामीलाई सुन्नुभएका दिदी बहिनीहरूलाई एउटा उत्प्रेरणा दिने उद्देश्य पनि हो। हामीले एक पाइला चाल्यौँ भने बल्ल चाहिँ तपाईँका 10 पाइलाहरू अगाडि बढ्छन्। हामी चाल्दैन, चाल्ने मलाई केही पनि आउँदैन, थाहा छैन भनेर जति पछि हट्छौँ हामी पछि पछि हुँदै जान्छौँ। यो एकैचोटि अहिले म यहाँ बोलिरहेको छु, एकैचोटि बोल्न सक्ने भएर बोलेको होइन। अघि हामीले पम्फा दिदीका कुरा सुन्यौँ, उहाँले पनि एकैचोटि एकदमै सक्षम भएर सुरुवात गर्नुभएको होइन। त्यस कारणले गर्दाखेरि सानो सानोमा त हामी सफल हुन सक्छौँ भन्दै श्री सन्तोषी माता हस्तकला उद्योगका सञ्चालक, महिला उत्पनी कास्की पोखरा हस्तकला संघका सचिव, अत्यन्त सरल व्यक्तित्व, खरे आमा समूहमा पनि आबद्ध हुनुहुन्छ, यस्ता व्यक्तित्वसँग आज हामीले छलफल गर्यौं यो कार्यक्रम सहभागितामा। यो समय दिनुभएकोमा यहाँलाई पुनः एकपटक धन्यवाद दिँदै अर्को हप्ता फेरि हामी यस्तै समाजमा छुट्टै पहिचान बनाएर अगाडि बढ्नुभएका व्यक्तित्व लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: विगत को 20 वर्ष देखि हजुर सेवामा समर्पित
3: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 0615530500 0615589848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856320325 9806535480 साथै आयस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरुको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजे सम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज

0: नमस्कार नमस्कार फेरि पनि नमस्कार साथमा लोकसंगीत अभिवादन जहाँ सञ्चार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको बधाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आजको दिन पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रम लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। श्रोता मित्र कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर रेडियो सफलताको फेसबुक पेजबाट रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरि पनि साथ सुन्न सक्नुहुनेछ। अब करिब 10 बजेसम्म म यहाँहरूसँगै समय व्यतीत गर्नेछु। कार्यक्रम अवधि बस्नुहुन्छ साथ दिनुहोला। कार्यक्रममा लोक चौतारीमा हामी हाम्रै गान बेसी काली रानी भैजेल चौतारी वनपाखा घाँस दाउरा मेला पाता पानी पन्दुरु डाँडा काला खोला नाला कुना गन्धरामा गुन्जने मिलन बिछोड दुःख दुःख सुखमा साथ दिने लोक भाकला प्रस्तुत गर्ने गर्छौ। आजको बुधबार श्रृंखलामा भने म एकजना अतिथिको साथमा उपस्थित भइसकेकी छु। आजको अतिथिलाई कतिपय ढिला नागरिकन कार्यक्रममा स्वागत गर्न चाहन्छु। आजको अतिथि हुनुहुन्छ राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान जिल्ला कार्य समिति कास्की ग्राम सचिवालय सदस्य हुनुहुन्छ, आफैमा सर्जक हुनुहुन्छ, गायक हुनुहुन्छ, युवा व्यवसायी हुनुहुन्छ, गीत सँगै सुन्दर व्यवसाय पनि गरिरहनु भएको छ, कृष्ण भट्टराई हुनुहुन्छ। यहाँलाई कार्यक्रममा कति पनि ठिला नगरी स्वागत गर्न चाहन्छु। नमस्कार कृष्णजी।
1: नमस्कार।
0: आराम हुनुहुन्छ?
1: ठिक छ।
0: एकदमै व्यस्त हुँदा हुँदै पनि है मैले दुःख दिएँ कि कतै रेडियोमा आउनु पनि खुसीको कुरा हो है। बेला पक्रिन पर्छ। मिडिया छ र गीत सङ्गीत छ, कलाकार छ, एकदमै एक आपसको परिपूरक पनि हो होइन। पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ?
1: पछिल्लो समयमा व्यवसाय छ,
0: व्यवसाय साथ नै है गीत सङ्गीतलाई पनि नियालिरहनु भएको छ, निरन्तरता दिइरहनु भएको छ, सँगै व्यवसाय छ। अहिले भर्खरै मात्रै हामीले तिजलाई विदा गरेका छौँ। तिजमा एउटा गीत निकाल्नु भएको थियो यहाँले है, के भयो त्यसको उपलब्धि?
1: उपलब्धि ठिकै ठिकै भयो भने होइन, अब आफ्नो कर्म गरिएको हो, अब यो कार्यक्रमहरू भएनन्, त्यति धेरै एडभर्टाइजमेन्ट गर्न पनि पाइएन, अनि अघिल्लो दिन गीत अपलोड गरियो, भोलिपल्ट त्यस्तो बारी भयो, त्यस्तै अवस्थामा अलिकति समस्या त भयो, तर पनि अब त्यति दुःखी छैन, अब ठिकै छ। अर्को वर्षमा त्यसलाई फेरि पनि अब
0: गर्नुभयो त त्यो मनिसको सफलता मिलेन होइन। अब चाडपर्व नजिकै सोह्र श्राद्धको सङ्घातमा छौँ होइन, सोह्र श्राद्धबाट
1: एकदमै मन पर्छ दसैँ गीतहरू,
0: किन सभावार गीत गर्यो भने सदैव गाएर नाचेर हिँड्न पाइन्छ, चाडपर्व गीत गर्दाखेरि थोरै सीमित हुन्छ जस्तो लाग्छ
1: यहाँलाई। एकदमै त्यो गीत भन्दा नि मलाई एकदमै मनपर्छ दसैँ तिहारको गीतहरू, तर त्यस्तै अनुकूल नमिलेको कारणले होला, गरौँला गर्ने सोच पनि छ त्यस्तै खालको
0: भएछ भने।
1: व्यवसाय राम्रो छ, ठिक छ।

0: ambele zani care s-au zvarat în mine pasare tigi ma plasai de carne tigi ma
1: sabe bine zani ma sai va un mai na
0: sai na sai na
1: au bine zani ma mai na
0: zani ma mai ma paisa cum o nimeni da
1: aha ei bine spun să mi dau puni bun la asta așa ne vrem să dăm la poliva să ne iei băsile la cine vrea să ne sărte nu e nimeni bine să le dăm aram de bine nu बसों भी परिवार से छुट्टी रहो बसने रुलाई नेपाल के परिवार भी आपके गाय गाय बच्चा बने हैं बागी बने बने मुंचा अनिश्चित में व्यवसाय करने वाला था कितने वर्ष हो गए हैं व्यवसाय करने वाले
0: व्यवसाय करने को करीब 12 वर्ष हुआ
1: बारह वर्ष हुआ
0: जागिर गरे
1: हजुर
0: जागिर पछि म आफै बिजनेस गर्छु भनेर सुरु गरे मसला उद्योग गर्ने
1: अनि
0: मसला उद्योग गरिरहँदा अलिकति त्यो खाड आउने भएको हुनाले एक व्यवसाय चाहिँ गर्नुपर्छ भने त्यस पश्चात पनि रेस्टुरेन्ट गर्नुपर्छ भनेर बारेमा सरकारमा भन्दा अलिकति अर्चनपट्टि स्थापना गरेँ त्यसपछि फेरि अनि त्यो सँगसँगै अरू पनि यसले मलाई अलिकति पुग्दैन अलिकति खर्चको म्यानेज गर्न गाह्रो हुन्छ भनेर त्यसपछि ट्रक व्यवसाय गरेँ हाम्रो यहाँबाट सम्झिन पनि चाहन्छु हाम्रो ड्राइभरलाई आफ्नै ठुलो बाबाको छोरा हुन्छ साइला हुनुहुन्छ उहाँ ट्रक व्यवसायसँग पनि आबद्ध हुन्छ महासचिव हुनुहुन्थ्यो उहाँले प्रेरणा दिनुभयो यो व्यवसाय प्लस अर्को पनि गर्नुपर्छ बाबु भन्नुभयो अनि त्यसपछि ट्रक किने ट्रक किनेबाट 5 वर्ष जति मैले ट्रकमा पनि व्यवसाय सञ्चालन गरेँ अनि त्यो गर्दै गर्दा गर्दै गर्दा गर्दै गर्दा अब त्यो व्यवसाय पनि सबै निर्माणका कामहरू अलिक कम हुन थाले अब परिस्थिति त्यस्तै छ त्यसको अनि कम हुनु भएपछि अब यसलाई पनि चेन्ज गर्नुपर्छ भनेर फेरि कुखुरामा मासु व्यवसायतिर थालेको अहिले 5 वर्ष छ म सन्तोषजनक छु त्यसबाट यही नेपालमा केही गर्न सकिन्छ है भन्ने प्रेरणा चाहिँ जागेको छ अहिलेसम्म
1: बिचमा यो गर्मी सिजनमा प्रायः बुलहरू रोग लाग्ने बर्ड फ्लू लाग्ने भन्ने हुन्छ नि यो चाहिँ हजुरलाई कति मार्नु पर्नु भएको छ
0: त्यसमा आइपुगेन क्या मेरो भाग्यले त्यस्तै त्यति अब बाहिर बाहिर सुनेको हुन्छु होला आएको मेरो कम्पनीमा त्यस्तो आएको मैले त्यस्तो भेटिनँ अहिलेसम्म र त्यति धेरै दुःखदायी छैन अहिले
1: ठाउँले पनि त्यस्तो हुँदो रहेछ अब कतै गर्मी ठाउँ पालेको
0: ठाउँ काशीकोटमा हाम्रो कुराहरू उत्पादन भइरहेको हुन्छ त्यतिको त फेवातालको हावापानीले गर्दा त्यति धेरै रोग लाग्ने खालको त्यस्तो खालको वातावरण सिर्जना भएको छैन अहिलेसम्म
1: त्यो ठाउँ पनि आफूले रोजेको भन्दा पनि कुखुरालाई कुन ठाउँलाई उपयुक्त छ
0: उपयुक्त हुन्छ एकदम अब कुखुराको विषयमा अब डक्टरहरूले त अरू कुरा विश्लेषण गर्नु होला मेरो अनुभवमा के छ भने वातावरण एकदमै वातावरण नै राम्रो चाहिन्छ तिनीहरूको लागि र मसँग ब्रोइलर मात्र होइन गिरराज लेस क्यारन सबै खालको कुखुराहरू उत्पादन हुन्छ र आफै काटेर
1: आफ्नै
0: फार्ममा अनि आफ्नै पसल छ र आफ्नै पसलबाट हामीले कस्टमरसँग पुर्याउँछौँ हामीले सिधै रिटेल पनि गर्छौँ होलसेल पनि गर्छौँ त्यो भएको हिसाबले पनि
1: आफै मात्रै
0: हुनुहुन्छ कि पार्टनरमा म सानोबाट एकचोटि सुरुमा मैले लेस कुखुरा 100-150 बेच्थेँ त्यसपछि अहिले यो स्थानमा आएको होइन एकदम सरल तरिकाले नै व्यवसाय गर्थेँ मैले पहिला
1: व्यवसायमा हात हालेर पनि अहिले ब्रोइलर कुखुरामा आइसकेको छ धन पनि कमाउनु भयो होइन नाम पनि किसान क्षेत्रमा लागिरहनु भएको छ अहिले राष्ट्रिय लोकता दुरी गीत प्रतिष्ठान जिल्ला कार्यस्थान विकासीको सचिवालय सदस्य हुनुहुन्छ काशीले धेरै कामहरू पनि गरिरहेको छ त्यसमा हजुर पनि पढ्नुहुन्छ है यति बेला कुनै एउटा गीत सुन्छौँ अनि त्यसपछि व्यापारिक सन्दर्भ पनि लाग्ने बेला हुन्छ सन्दर्भ एउटा हजुर सर्जक पनि हुनुहुन्छ गायक हुनुहुन्छ एउटा
0: मेरो पुरानो एल्बमको एउटा दुई शब्द प्रस्तुत गर्छु त्यसपछि अरू एउटा एकल भएको पनि गाउँला मेरो आजभन्दा 13-14 वर्ष पहिलाको घनघन घन्कियो मादल मादलको तालैमा नाचिन्छ देख्ने जे भने भन्ला रोदीमा कम्मरै घाँचिन्छ मलाई यो गीतले गीत सङ्गीतको क्षेत्रमा अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिए चिनाए पनि त्यो बेला युट्युब च्यानलको जमाना थियो
1: स्थानीय कार्यक्रमहरूमा यहाँले ठाउँ पनि पाउनुभयो त्यो गीतले गर्दा
0: एकदम एकदम त्यो पाएको

लाई माना चिन्छ देख्नेले जे भने भन्लान रोदीमा कमराइमा चिन्छ ए घन घन घन के यो मादल मादलको तालै माना चिन्छ।

0: सर्जक आफू पनि हो हाम्रो एउटा विश्वास भाइ भन्ने हुनुहुन्थ्यो, अहिले त बाहिरतिर हुनुहुन्छ विश्वास भाइ र म हाम्रो सहकार्यमा अनि कृष्ण परिवारको आवाज सँगसँगै प्रस्तुत गरेका थियौँ मेरो परिवारमा म यो पुरानो 14-15 वर्ष पहिलाको
1: आजको अतिथि हुनुहुन्छ राष्ट्रिय लोकतान्त्रिक जैविक प्रतिष्ठान जिल्ला कार्य समिति विकास सचिवालय सदस्य कृष्ण भट्टराई. यति बेला उहाँको आवाज सुनिरहेको गीत अनि तुलसा छेत्री मन्जु दीपक कृष्ण भट्टराई लय रहेको छ सन्तोष सुवेदी अनि शब्द रहेको छ दीपक अधिकारी. तर्किएर जानेलाई फर्किएर हेर्न नपरोस् अतिथि मिठो साङ्गीतिक कसरी हामी प्रश्न गर्ने छौँ. त्यसपछि कतै छोटो व्यापारिक तर्फ व्यापारिक विश्रामतर्फ लाग्नेछौँ. विश्रामपछि हामी आउनेछौँ. तपाईँ सुन्दै गर्नुहोला कार्यक्रमहरू चल्दाखेरि.

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएर विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र फ्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-57-915
7: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या जतासिम विषा रोसै दे कार तब खिर्बे खैबे बैंक छो जर यासी थेरै सेल्फी सी केवाईसी विवरण धबै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं
8: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867081234, 9750577123, व्हाट्सएप नम्बर 9811771123।
2: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061541908, पोखरा। फोन नम्बर 061525904, उद्योग पर्स्याङ 5 पोखरा। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
7: हजुर, एकैछिनको छोटो व्यापारी विश्रामपछि पुनः स्वागत छ कार्यक्रममा। लोक चौतारीमा यहाँलाई पुनः स्वागत छ।
8: धन्यवाद।
7: विश्राम अगाडि जो आजको अतिथि हुनुहुन्छ, राष्ट्रिय लोककथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति कास्कीका सचिवालय सदस्य कृष्णप्रसाद भट्टराई हुनुहुन्छ। कृष्णप्रसाद भट्टराई तुलसा क्षेत्री मन्जु दिपकको सुमधुर आवाजमा सन्तोष सुवेदीको शब्द अनि दिपक अधिकारीको सन्तोष सुवेदीको लय, दिपक अधिकारीको शब्दसँगै मिठो साङ्गीतिक श्री प्रस्तुत भइसकेको छ। अवश्य पनि यहाँहरू सम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै यति बेला हामी फेरि कुराकानीलाई अगाडि बढाउँछौँ। व्यवस्थालाई सम्झिरहनु भएको छ, यी समीरलाई अँगालिरहनु भएको छ। विदेश जानु परेको छैन, म यहीँ लाउना खाना परिवारसँग रमाइलो गरेर दिन बिताइरहेको छु, म खुसी छु भन्नुभएको छ है। अवश्य पनि अहिले चाहिँ हामी अलिकति विषम परिस्थितिमा पर्यौँ। अहिले चाड पर्न नजिकै गर्दा सङ्गीतको माहौलमा रमाउने वातावरण चाहिँ अलि भएन। अब तेजमा धेरै कार्यक्रममा व्यस्त भइन्थ्यो है, नजिक नजिकको कार्यक्रममा त उस्तै पऱ्यो नि, हप्तामा 3-4 वटा अथवा दिनमै पनि एउटा 2-2 कार्यक्रम छोटो छोटो समय दिएर मिलाएर हिँड्नु पर्ने अवस्था हुन्थ्यो। छोडा जस्तै यसपालि पनि भइदिएको भए, तर अहिले अलिकति हामी विषम परिस्थितिमा पर्यौँ। गीत त गर्नुभयो, गीतको सफलता थोरै पाइन, अब यस्तै छ गुनासो भन्नुभएको छ, तर खुसी हुनुहुन्छ किनकि व्यवसाय छँदैछ र रहर पनि भयो होइन। बाध्यतै अब गीत सङ्गीत क्षेत्रमा लागेर गीत सङ्गीतबाटै केही गराउँला भन्नु पनि छैन, व्यवसाय छँदैछ। पहिला केही समय अगाडि दुई सालमा पनि कार्यरत हुनुभयो
8: है,
7: त्यति बेला चाहिँ अब गीत सङ्गीत क्षेत्रले मात्रै बेलुकामा रातिको कामले होइन खाना लाउनु अलिक गाह्रै हुने, अनि त्यति मात्र नभइकन हामी पोखरै आसपास भएर पनि आफ्नो घरमा आउन जान गाह्रो हुने, भाडामा बस्दै रातिमा काम गर्नेलाई होइन अब डिस्टर्ब हुन्छ, हाम्रो हाउ हल्ला हुन्छ रातिमा काम गर्ने भनेपछि अलिकति होइन अलि मद्यपान धुम्रपान गरेका हुन्छन्, हाउ हल्ला हुन्छ भनेर कोठा भाडामा दिनु चाहिँ घरबेटी अहिले यहाँलाई कतिको इच्छा गर्नुभयो त्यो
9: त्यस्तो खालको बात त खासै भएन, निर्भर नजिकै भएको हुनाले चिन्जान भएको हिसाबले पनि त्यति धेरै त
7: होइन, धेरै कलाकारहरूको गुनासो त्यति मात्रै नभइकन अन्य व्यक्तिहरू पनि रातिमा आउने जाने भनिसके पछाडि ढिला हुन्छ भनिसके पछाडि कता कतै धेरै गुनासो पनि सुन्छौँ
9: हामीले, बच्चाहरू सुतिरहेको हुन्छ डिस्टर्ब हुन्छ भन्ने कुरा त भयो तर त्यति धेरै समस्या चाहिँ भएन मेरो लाइफमा।
7: यहाँ आफ्नो ब्रह्म समाजमा जन्मेको मान्छे हुर्केको मान्छे होइन, अलिकति सरकारी जागिर गर्नुपर्छ होइन, धेरै पढेर डक्टर इन्जिनियर बन्नुपर्छ, वकिल बन्नुपर्छ, मास्टर बन्नुपर्छ भन्ने समाज हो होइन, ब्रह्म समाज भनेकै गीत गाउँदै आहारी गर्दै हिँडेर छोरी दिँदैनन्, विवाह हुँदैन, यो विश्वमा लाग्न हुँदैन, बुवा आमाबाट आफ्नो गाउँ घरबाट गीत गाउँदैन, गीत गाउँदै हिँड्छ हो यस्तो उस्तो, त्यो चाहिँ भोग्नु पर्यो कि नै
9: गीत गाउने, स्पेसली गीत गाउने चाहिँ गाइने गाने भन्ने नामको प्रचार गर्यो, अब इज्जत फाल्यो, अनि गीत सङ्गीतमा लागेको मान्छेहरूको घरबार राम्रो हुँदैन, इभन त्यस्तो खालको चुनौतीहरू आउँथ्यो, तर गीत सङ्गीतलाई क्षेत्रलाई र अनि भलिबल खेल्थेँ क्या म पहिला,
7: भलिबल
9: हजुर भलिबल र गीत सङ्गीत क्षेत्रलाई

0: त्याग्न एकदमै गाह्रो हुन्थ्यो मलाई, एकदमै मेरो मनमुटुमै बसेका यी दुईटा चिजले मलाई साह्रै परिरहन्थ्यो। यो खाना लाउन दिँदैन यो चिजले भन्ने कुरा हुन्थ्यो, म जागिर खानुपर्छ विदेश जानुपर्छ भनेर घरतिर प्रेसर आइरहन्थ्यो, तर पनि होइन यहीँ गर्नुपर्छ नेपालमै केही गर्नुपर्छ भन्ने सोचले नै अगाडि बढेको म। अहिले ठिक छ, भगवान्को कानमा पनि राम्रै परिरहेको छ। म व्यवसायबाट यहीँ नेपालमा के गर्न सक्छु भन्ने खालको वातावरण सिर्जना चाहिँ म आफैले गरेको, सङ्घर्ष धेरै गरेको, चुनौती धेरै थिए भन्ने मान्छेले अब व्यवसाय गर्छु भन्दा 50,000-1,00,000 रुपियाँ दिनु न म व्यवसाय गर्छु भनेर भन्दा पनि नपठ्याउने अवस्था थियो, कसरी तिर्छस् भन्ने खालको क्वेसन आउँथ्यो। र पनि होइन ठिकै छ, तपाईँहरूले मलाई विश्वास गर्नुहुन्न भने म तपाईँलाई गरेर देखाउँछु, होइन उल्टन इज बेटर देन विल्ड हुन्छ क्या, तपाईँहरूले भन्नुभन्दा म गरेर देखाउनु नै उचित हुन्छ जस्तो लाग्यो मलाई। र अनि म त्यसमै निरन्तर लागिराखेँ। अब अहिले पनि ठिक छ, अब अहिले समय परिस्थिति जे भए पनि अब
1: देखिरहनु
0: भएको छ। अहिले उदाहरण गर्नुपर्ने लायक त बनि कि बनिने त मलाई थाहा छैन, तर आफ्नो खुट्टामा उभिन सक्ने वातावरण सिर्जना भएको छ है भन्ने आफूलाई फिल भएको छ, त्यो नै ठुलो कुरा हो। सन्तान सम्म त मैले लानु केही पनि छैन, पोखरा 4-5 घर भए पनि आखिर लाने त्यही घाटमै हो, घाट त्यही छ। घडेरी भनेको 2 हात मोडा 4 हात पिछा यिनै रहेछन् भन्दा मलाई त्यति धेरै दुखे सुख कसैप्रति पनि छैन, सबैजनाले मलाई पत्याउनु भयो पत्याउनु भएन त्यो आफ्नो नाममा रह्यो। र सबैजनालाई म यहाँबाट के भन्न चाहन्छु, सबैजनाको जय जय होस्, जय जयकार होस्, सबैजना

0: हुनुहुन्छ आफ्नो ठाउँमा है। त्यसरी प्रदेशबाट पनि अब केन्द्रीय हामीले अब राम्रो राम्रो मान्छेहरू आफ्नो चाहिन्छ संस्थामा राखेर भोट हालेर जिताएर आउनु होला है। सबै ठाउँमा पनि 21 गते यात्रा गरिदिनुहुन्छ जहाँसम्म लाग्छ
1: विकासको।
0: थोरै समय दिनुहोस् न, हामी कतिजना जाँदैछौँ जिल्लाबाट होइन,
1: जिल्लाबाट सबैजनाको मुखाखे त हुन सकेन, तसर्थ पनि हामी लगभग काशी जिल्लाबाट 10-12 जना जाँदैछौँ। सबैजना प्रदेशको जिल्लाबाट
0: आफ्नो जिल्लाको मात्रै समेट दिनुहोस्।
1: जिल्लाको हाम्रो अध्यक्ष सधैँ पशुराम अधिकारी जाँदै हुनुहुन्छ, निवर्तमान अध्यक्ष तुलसी जाँदै हुनुहुन्छ, लगायत प्रेमराज अधिकारी जानुहुन्छ भन्ने सुनेको छ, के गर्नुहुन्छ है। निवर्तमान अध्यक्ष पुरानो कास्कीको, अनि सबैजना जाँदै हुनुहुन्छ,
0: धेरै प्रतिनिधिको रूपमा यहाँ पनि
1: गर्नु पर्ने
0: र राम्रो नेतालाई हाम्रो डिस्ट्रिक्टको क्षेत्रमालाई अलिकति अँगाल्न सक्ने, अहिले जसरी केन्द्रीय अब क्षेत्रीय तथा मगरले
1: लिडरसिप गर्ने, त्यस्तै लिडरसिप गर्न लायक अर्को अध्यक्ष पनि तामाले त्यस्तो व्यक्तिलाई हामीले जिताउनु पर्ने पर्छ। गीत सङ्गीतको क्षेत्रमा मात्रै नभएर एउटा सामाजिक त्यो भावना भएको मान्छेलाई पनि जिताउनु पर्छ, किनभने गीत सङ्गीतले मात्रै हुँदैन, लिडरसिप गर्न सक्ने क्यापेबलको मान्छे हुनुपर्छ भन्ने लाग्छ मलाई। अब हेरौँ वातावरणले क्रिएट कस्तो गर्छ त्यो पनि भयो,
0: एकदमै यहाँलाई शुभयात्रा पनि भन्न चाहे। जाँदा जाँदै हामी अन्तिमतिर आइसकेका छौँ अब रेडियो सफलता अहिले कार्यक्रम लोकसभा सुनेर बस्ने दर्शकहरूलाई र पछिल्लो समय अब आउने पिँढीहरूलाई पनि अब यसरी गीत सङ्गीत क्षेत्रमा लाग्नुहोस् भन्ने थोरै सल्लाह सुझाव पनि दिनु होला, अन्तिममा एउटा आवाज पनि सुन्छौँ।
1: सर्वप्रथम त सफल त रेडियो कार्यक्रम सञ्चालिका प्यारी बहिनी, मैले प्यारी बहिनी नै भन्छु, अहिलेसम्म हाम्रो चिन्जन भएको लगभग 12-15 वर्ष भइसकेको छ। प्यारी बहिनीलाई पनि धेरै धेरै धन्यवाद छ यो यो क्षेत्रमा लिएर आएर, यो गीत सङ्गीतको क्षेत्रमा, कलाकारिताको क्षेत्रमा र व्यवसायको क्षेत्रमा लागेका कुराहरूको लागि सहयोगहरू गर्न अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद छ बहिनीलाई, र यो सफल एफएमलाई पनि धेरै धन्यवाद छ, आदरणीय सरलाई पनि धेरै धेरै धन्यवाद छ, र मलाई चिन्नु हुने नचिन्नु हुने देशदेखि देशमा रहनुहुने सबैजनाले वाच गरिरहनु भएको छ, उहाँलाई पनि धेरै धन्यवाद छ, मिस गरिरहेको छु। मलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुनेलाई पनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: एकदमै सबैजना समेट्नु भएको छ, अन्तिममा एउटा आवाज सुनाउँ कि जस्तो लागिरहेको छ मलाई पनि, दर्शक श्रोताहरूले पनि एउटा गीत गाए हुन्थ्यो, धेरै कुराकानी गर्नुभयो, गुनगुनाउनु भएको होला,
1: मैले गुनगुनाइरहने अलिक लामो खालको छ है, एउटा गुनगुनाउँछु पुरानो गीत हो है, एकदमै गुनगुनाइरहन्छु अरू बेलामा पनि।

0: धेरै धन्यवाद छ। मेरा आफ्नै शब्दलाई सिर्जनामा आधारित पनि माइत नदुढी मेरी बुढीको टिकटक ए बानी निकाल्यो लगायतका, अनि घनघन घर्की मादल भयो, अनि त्यसपछि धेरै छन्, अनि
1: भर्खर
0: जानेलाई
1: अनि
0: चुरा छैया छैया भर्खरको भर्खरै अलिक अर्को
1: 83
0: सालको गीत छन्, 8-10 गीतहरू छन् अब
1: युट्युबमा।
0: अब यी गीतहरूलाई पनि सबैजनाले सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, माया गरिदिनु होला, सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु।
1: जो आज कार्यक्रम छ राष्ट्रिय लोकतन्त्र गीत प्रतिष्ठान जिल्ला कार्य समिति काशीका सचिवालय सदस्य आफ्नो सर्जक गायक व्यवसाय पनि हुनुहुन्छ कृष्ण भट्टराई, आफ्ना कुराहरू राखिसक्नु भएको छ, अनि आइसकेका छौँ। आजको विषयलाई बिच मानेवाला भइसकेको सबजना जसले आजको तिन सामान्य खुसी जो आज कार्यक्रम छ कृष्ण भट्टराई अनि सुनिता छेत्री, सुनिता छेत्री कृष्ण प्रसाद भट्टराई सुनिता अवस्थामा मायाले गरेको श्रोता सम्पूर्ण धन्यवाद व्यक्त चाहन्छौँ। कार्यक्रम सुनेर केही सल्लाह सुझाव पनि प्रतिक्रिया छन् भने उहाँहरू सल्लाह सुझाव पनि प्रतिक्रिया सबैलाई सफलता सुन्नु भन्नुभयो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषया रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
4: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरूप्रसाद बराल मोबाइल नम्बर 9840201127।
3: हामी न्युरो

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0615707636 9856020325 9806535480 साथ ही आईएसपीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धौल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615747668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाऊ
7: पोखरा दुई बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 9846-59581
7: 9161-15475
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा तात्तिकेन बिरानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
2: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826060908।
4: सफलता स्टूडियो टाइम।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857285575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बिचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9847066642।

0: सात मासपारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
1: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615553050, 0615589848।
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की, फोन नम्बर 0161553071, 9807081234, 9750577123, व्हाट्सएप नम्बर 9811771123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुप्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9846054635, 9864043853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9560110909, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-2127 र 98-038-2140 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97650960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग।
6: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27569।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
2: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0363-98560-34-432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615-55-3050, 0615-589-848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 0168553071, 9806861234, 9750577123, व्हाट्सएप नम्बर 9801177123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।
5: घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0168541994, 5141985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0168525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161544734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चेदेबालो क्वेमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या छ तसिम विषया रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम्क लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखुरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9850302325, 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धय छ्याब लब लागिरे रुसैल केवाईसी धय ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषया रुसै दे कार तब खोरबे खैबे बैंक छो जर यासी थेरे सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले तिल लगाता गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 0161-574-225 98560-140 98560-60127 र 98038-21440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821270014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसैले कार तब खोर्बे खैबै बैंक छोजर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081। तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615745668, मोबाइल नम्बर 9850628104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: चाय चाय चाय बनी है।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9821714
3: लव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1100, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
1: एकीकृत सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 34 सदियारको सहमति सहितको सरजमिन मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
2: IEIA गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिज सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुसरा 7 चिकन बिरयानी हजुर के सहर।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्क टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581,
0: 98161-15475।
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या चतसिम विषा रोसैदे कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमक लमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस। अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: के भन्नुभयो डाक्टरले
3: त्यस्तो केही भन्नुभएको छैन सबै नर्मल छ तिमीलाई चाँडै सन्चो हुन्छ
2: किन झुट बोल्नुहुन्छ मैले सबै कुरा सुनिसके पिम्ती छ मैले बिर्से भने पनि मलाई कहिल्यै नबिर्सनु है यसरी नै माया गरिरहनु है
3: केही हुँदैन जस्तो परिस्थिति आए पनि म तिमीलाई छोड्दिन यो मेरो भाषा भयो

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रचाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ वर्तबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5-0 किलोमिटर मोबाइल नम्बर 98-5-60-23-461 98-2-66-06-9-8।

सन्दीप तिमीलाई थाहा छ मैले स्कलरसिप पाएँ नि होटल म्यानेजमेन्टमा अब म 2 वर्षको लागि क्यानाडा जाँदैछु वाओ म यति खुसी छु मैले अलिकति पनि सोचेको थिइनँ कि म के भयो 2 वर्ष त हो नि 2 वर्ष मात्रै हो कि

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9856320325 9806535480 साथ ही आईएलएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग
2: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
4: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ। साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0165742625 9856140 9856027 र 9808241440। सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, फंगिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722551, 9845505251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 5 9251714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चदेबालो क्योइनी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब खेर्वे खैबै बैंक छोजर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवर नम्क लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ
6: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस प्रिन्ट हाउस प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 0165761110 प्रोप्राइटर मनोज बास्तोला 9562022525 9562621110
7: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाउ
8: मै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अडेल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161541994 5 41 9 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93, 97 56 59 50 960। दोस्ती टु मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98462127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैराने भइसके।
5: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98562231461, 98266908।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 5 60 52 855 समझनु सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानेडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061 570 736 98 560 20 325 98 086 35 480 साथै आईएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ दुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति आचिनु भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वार मोबाइल 98 560 32 717 र 98 460 55 079
0: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705550557 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 966।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460666642 98460410081।

0: मलाई तेरो साथीहरूले कस्तो नबुझ्ने मान्छेलाई प्रेम गरेछ यसले भन्छलाई
1: भन्छन्
0: अनि के भन्छ
1: कि त प्रेम गर्नु पर्यो कि समझदार हुनु पर्यो कदापि मैले प्रेमलाई रोजेको

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
7: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
8: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
9: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
8: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
9: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
8: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
9: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
8: यी सबैका परिकल्पनाकार महिला उद्यमी, सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9556 27 579।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसकेको रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
1: बारिश ता बार टेन्डर सुस्तिने किङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
1: वर्षौदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
2: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा
3: फोन नम्बर 061-57-9-15।
4: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अडेल गर्न समीक्षा काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061 541 984 541 985 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061 525 904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउ
6: आयो है मासु ताजा मासु दो

0: चौमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट छ।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग
1: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9857275900

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटिपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनु हुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटिपी दिने नगरौं, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौँ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौँ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
2: नाची नाची आफूभन्दा कान्छी केटी बिहे गरेर भोग गर्नु
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौं, यो कानुनी रूपमा अपराध मानिन्छ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्तीटु मिट स्टप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै दिव तेर ने जरूरी फ्रेडी ग्राहक मिथे भिथे भ छेउमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेबालो क्योमी टिब फ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसैले कार तब ख्योर भै खैबै बैंक छो जर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्टसर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615898488।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
0: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: चाहिए खै निकल जेरे त अझ त माइ
1: धेरै आउँदै होला नि
0: आरे भेट्न मन लाग्या हो
2: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-45-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

0: जस्तो सुपर ब्युटी कोही छैन संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz।

0: संकल्प
1: नमस्ते म निपेश ढाका अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
4: केला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बी एउटा, राम मन्दिरको नजिकै, मोबाइल नम्बर 98-460-28-575, 98-067-15-947, 98-560-32-575।
6: हेलो
7: सुनिता,
6: हजुर सन्चै, कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
6: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लढुङ्गा UFO3 कम्प्लेक्सको बीचमा।
9: फोन नम्बर 061-587-915।